स्थानीय तहका 16,226 सपरिवारसँग सार्वजनिक कुकुर घर परिवारसँगै सार्वजनिक कुकुरलाई समेत खोप लगाइएको छ। 17,365 गाई 27,552 भैँसी र 8,030 बंगुरलाई खोरेत विरूद्धको खोप लगाइएको छ। खोरेत रोगका कारण पशुको मुखभित्र खुट्टा र स्तनमा फोका आउने र दूध उत्पादन गर्दा कृषक वर्षनिग हुने गरेको आर्थिक क्षतिको रोकथाम गर्दै पशुको रोगका प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा दुग्धमा मासु र प्रजनन क्षमतामा समेत वृद्धि गराउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको भेटनरी अस्पतालको पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम साफकोटाले बताउनुभयो। 144 मेगावटको कालीगण्डकीय जलविद्युत केन्द्रले 25 वैशाख साँझदेखि सरसफाई तथा नियमित मर्मसम्भार कार्य सञ्चालन गर्ने भएको छ। उक्त कार्यका कारण केन्द्रबाट 3 विद्युत उत्पादन मेसिन पूर्ण बन्द रूपमा बन्द रहने भएको छ। केन्द्रका अनुसार साँझ 5 बजेदेखि शुरू हुने मर्मत अवधिभर पावर हाउसमा जाने पानी सुरुङ मार्गबाट डाइभर्ट गरिनेछ भने ड्यामका सबै गेटहरू खोलिनेछ। यसले गर्दा कालीगण्डकी नदीमा स्वाभाविकको तुलनामा पानीको भाव बढ्ने र नदीको सतह स्थायी रूपमा उच्च हुने सम्भावना रहेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको प्रहरीले साइबर अपराध विरूद्धको पछिल्लो कार्यवाहीमा 231 विदेशी नागरिकलाई पक्राउ गरेको छ। पछिल्लो कार्यवाहीमा भनेमा धेरै देश चिनियाँ र भियतनामी नागरिक रहेको प्रहरीलाई उद्धार गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। अन्तर्राष्ट्रिय रूपमा अपराधको जालो फैलाई साइबर अपराध गर्दै आएको अपराधिक समूहले अनलाइन क्रिप्टो करेन्सी घोटाला लगायतका माध्यमबाट वार्षिक अरबौं अमेरिकी डलर बराबरको इनामिना गरेको खबरमा उल्लेख छ। संस्था नेपालले टोलीले एक दिवसीय अभ्यास खेलको पहिलो खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको छ। नेपालीले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले 48 ओभर 2 बलमा 232 रन बनाउँदा सबै विकेट गुमाए। स्कटल्याण्डका फिनल म्याक क्रेथले 52 रन बनाए। नेपालका रसिद खानले 3 तथा युवराज खत्री बसिर अहमद र साहब अलमले 2 विकेट लिए। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालीले 50 ओभरमा 8 विकेट गुमाएर 277 रन बनायो। नेपालका देव खनालले 63, महेन्द्र यादवले 45, सन्दीप जोरले 34, दीपक डुम्रेले 7 बलमा 9 आउट 23 रन बनाए। स्कटल्याण्डका ब्राडली करी र सफायन शरीफले 2 विकेट लिए। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2 अभ्यास खेल खेल्नेछ। नेपाल एले श्रृंखलाको दोस्रो खेलमा आज अमेरिकासँग, भोलि स्कटल्याण्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल्नेछ। यिनैसँगै हामी शुक्रगण्डकी समाचारको अन्त्यमा छौं। त्यसमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधान न्यायाधीशमा सिफारिस। पोखरा विमानस्थल अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री कार्की र गण्डकीका प्रमुख सचिव घिमिरे सहित 13 र एउटा कम्पनी विरूद्ध 3,65 करोड़को भ्रष्टाचार मुद्दा। स्वास्थ्य प्रतिष्ठान अस्पतालमा निमित्त जिम्मेवारी 7 दिन डोजर चल्दा काठमाण्डुमा मात्र 15,000 जना विस्थापित। मुगलिन नारायणगढ़ सड़क खण्ड अन्तर्गत तीन खोलामा ढुङ्गा खसेर गाड़ीमा आग लागि। कालीगण्डकी ए जलविद्युत केन्द्रले आज साँझदेखि सरसफाई तथा मितमर्म सम्वाद गर्दै श्रीलंकामा साइबर अपराध विरूद्धको पछिल्लो कार्यवाहीमा 231 विदेशी नागरिक पक्राउ र नेपालको ए टोलीद्वारा एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डलाई 45 रनले पराजित।

0: हवस्, हामीलाई तिमीहरूसम्म सुनाइ साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा पुनः उपस्थित हुने नै छ। तिमीहरूसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज छ। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560662827 र 98644530031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर शोरूम।
14: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर शोरूम दिलीगौड़ा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709704। मोबाइल नम्बर 9847162068।
14: 9856602068।
17: प्रश्न होमवर्क देखाउ त
18: टिचर।
17: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
18: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
17: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले मर्निङ कपीमै लेख्नुहोस् है।
19: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
20: हाम्रो मोबाइल पसल दुलेगौड़ामा
21: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मर, मोबाइल अनलक को व्यवस्था।
20: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
22: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
20: प्रोपाइटर संतोष श्रेष्ठ। हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 9856596।
23: जोड़।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: तोडियो राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
6: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
5: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
7: मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ।
6: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
5: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
8: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
9: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
8: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
9: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
10: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
11: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12, एक स्मार्ट

संवैधानिक परिषदले हिजो गरेको प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति जनाउनु भएको छ। उहाँले विधि र परम्परा तोडेर चौथो वरियतामा रहेका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको भन्दै रोष प्रकट गर्नुभयो। संवैधानिक र अरू सबै प्रधान न्यायाधीशमा कामु प्रधान न्यायाधीश समेत रहनुभएकी वैष्णव न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको उहाँको तर्क छ। यदि यति योग्यताले भरिएको महिला, यति सक्षम महिला कुन कुरामा कमी थियो त्यो महिलामा, कार्कीले प्रश्न गर्दै भन्नुभयो। यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ। योग्यताले भरिएको एक सक्षम महिलालाई रोक्ने काम सरकारबाट भएको भन्दै यसको परिणाम पनि वर्तमान सरकारले नै भोग्नुपर्ने उहाँको भनाइ थियो। राज्यको तीनवटा संस्था हुन्छन्। सबै संस्थाको आफ्नो एउटा प्रतिष्ठा हुन्छ, गर्व हुन्छ। प्रहरीमा कसरी नियुक्ति हुन्छ, अगाडि अगाडि छानिँदै आउँछ नि। एउटा सिपाही भने प्रमोशन पाउँदै पाउँदै माथि पनि आएको हुन्छ। उहाँले भन्नुभयो, न्यायाधीशको पनि त्यस्तै प्रमोशन हुनुहुँदै आएको हुन्छ। सर्वोच्चमा नियुक्ति भए पनि त्यहाँ पनि योग्यता अनुसार हुन्छ। अलिकति योग्यता नभएको भए त बीचमा ड्रप गर्न सकिन्छ नि। उहाँले आफू प्रधान न्यायाधीश हुँदा विश्वको तेस्रो महिला प्रधान न्यायाधीश भनेर रिपोर्ट आएको प्रसंग उल्लेख गर्दै त्यसप्रति अहिलेको सरकारले सोच्दै नसोचे निर्णय लिएको उल्लेख गर्नुभयो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पूर्व अर्थ सचिव शंकर अधिकारी सहित 13 जना व्यक्ति र एउटा कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपानेलाई विपक्षी बनाएको छ। यस्तै तत्कालीन सहसचिवहरू र सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधि विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो। विमानस्थल निर्माणका क्रममा मूल सम्झौता विपरीत चिनिया ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई करछूट दिएको आरोपमा उहाँहरू विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। उहाँहरू विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो कायम गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। अख्तियारले गएको मक्सिर 21 गते 5 जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि चैत्र 8 गते पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार विरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो। हिजो दायर भएको यो मुद्दा तेस्रो हो। मुगलिन नारायणघाट सड़क खण्ड अन्तर्गत तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आग लागि भएको छ। नारायणघाटबाट मुगलिनतर्फ आउँदै गरेको BAD 4014 नम्बरको गाडीमा हिजो आग लागि भएको हो। माथिबाट खसेको ढुङ्गा गाडीको इन्धन ट्याङ्कीमा लाग्दा ठोकिएर आग लागि भएको र गाडी पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरीका प्रहरी नायक उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभएको छ। यसैबीच मुगलिन नारायणघाट सड़क खण्ड अन्तर्गत तुइन खोलामा गएको पहिरो पन्छाएर अहिले सवारी आवागमन सुचारू गरिएको खबर छ। मेगदीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ब्राभो सेरा अपरेशन अन्तर्गत प्रहरीले 6 थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरीले मेगदीका सूचना अधिकारी सागर तिमिसिनाका अनुसार इलाका प्रहरीले दरबाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार उक्त बन्दुक बरामद गरेको हो। धौलागिरी गाउँपालिका 4 मोदीको बगर क्षेत्र स्थित जंगलमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीले मेगदीले 2082 मक्सिर 5 गतेदेखि शुरू गरेको ब्राभो शेर अपरेशन अन्तर्गत हालसम्म जिल्लाका विभिन्न क्षेत्रबाट इजाजत बिनाका 142 थान भरुवा बन्दुक नियन्त्रणमा लिइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन आबुखैरिन सड़क खण्डमा पर्ने तनहुँको आबुखैरिन गाउँपालिका 4 पावर हाउस नजिकै पहिरो खसेर अवरूद्ध भएको सड़क सुचारू गरिएको छ। हिजो दिउँसो 3:55 बजे खसेको पहिरोले राजमार्गको दुवैतर्फ केही समय सवारी साधनको लामो लाइन लागेको थियो। पहिरो पन्छाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर 23 मनकामना गणका प्रमुख एवं प्रहरी परीक्षक एसपी श्रेम कुमारको पहलमा समन्वय गरी डोजर परिचालन गरी सफाई

गरिएको जनाइएको छ। लमजुङको बेसी शहर नगरपालिका एक उदिपुरमा पाँच वर्ष अघि गएको पहिरो नियन्त्रणमा आएपछि यातायात आवागमन सहज भएको छ। संघीय सरकारको बजेटमा उदिपुर देउराली डाँडाको पहिरो रोकथाम गरिएको हो। डुम्री भेसर सड़क खण्ड अन्तर्गत भेसर नगरपालिका एक उदिपुरको पहिरो रोकथाम कार्य 98% सकिएको डुम्री भेसर चामी सड़क योजना कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख सतीश सुवेदीका अनुसार पहिरो रोकथामको काम मध्ये 400 मिटर जति नालीको लागि पाइप बिछाउने कार्य मध्ये 150 जति मात्र काम बाँकी रहेको र अन्य सबै काम सम्पन्न भएको छ। टेवा पर्खाल ग्याबिन जाली लगाउने लगायतका निर्माण कार्य सम्पन्न भएको छ। त्यस्तै पहिरो रोकथामका लागि मर्सिङदी नदी किनारमा पर्खाल निर्माण सो स्थानबाट 45 मिटर उचाइ र 80 मिटर लम्बाईको ग्याबिन जाली लगाइएको छ। त्यस्तै करिब 300 मिटर सड़क कालोपत्रे र सड़कमाथि 80 मिटर उचाइ 70 मिटर लम्बाईको पहिरो नेलुङ गरिएको जनाइएको छ। भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न आफू तयार रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणदीप जयसवालले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो। प्रवक्ता जयसवालले कैलाश मानसरोवर यात्रा सन् 1954 सञ्चालन हुँदै आएको उल्लेख गर्दै लिपुलेख लगायतका क्षेत्रमा नेपालको एकतर्फी दावी स्वीकार्य नभएको बताउनु भएको छ। भारत र नेपाल बीच रहेका बाँकी सबै विषयमा हामी छलफल गर्न तयार छौं। यदि सीमा विवाद छ भने पनि वार्ता मार्फत समाधान खोज्न सकिन्छ उहाँले भन्नुभयो। तर एकतर्फी रूपमा कुनै क्षेत्र आफ्नो भएको दावी गर्नु उपयुक्त तरिका होइन। भारतले चीनले जूनदेखि अगस्तसम्म भारत नियन्त्रित नेपाली भूमि लिपुलेख हुँदै कैलाश मान सरोवर तीर्थयात्रा पुनः सञ्चालन गर्ने तयारी गरेपछि नेपालले आपत्ति जनाएको थियो। त्यसपछि नेपालको परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको जानकारी दिएको छ। नेपालले सन् 1816 सुगौली सन्धि अनुसार लिम्पियाधुरा लिपुलेख र कालापानी महाकाली नदी पूर्व पर्ने नेपालको अभिन्न भूभाग रहेको अडान दोहोर्याएको थियो। नेपालको उक्त विज्ञप्तिपछि भारतको विदेश मन्त्रालयले पनि प्रतिक्रिया जनाउँदै लिपुलेख आफ्नो भूभाग भएको दावी गरेको थियो। त्यसै सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै प्रवक्ता जयसवालले सीमा विवादमा संवाद र छलफलको लागि भारत तयार रहेको बताउनु भएको हो।

0: शुक्ला गण्डकी नगरपालिकाले आज 12 स्थापना दिवस मनाउँदैछ। यसै अवसरमा नगरका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान, 10 स्थानीय तहका प्रमुख तथा अध्यक्षको सहभागितामा मनाउन लागेको नगर उप प्रमुख खुम्बहादुर विकर राजुले जानकारी दिनुभयो। स्थापना दिवसमा नगरका 100 वर्ष पूरा भएका ज्येष्ठ सदस्यलाई सम्मान गरिने जनाइएको छ। यसैगरी पूर्व मन्त्री तथा संविधान सभा सदस्य, पूर्व स्थानीय जनप्रतिनिधि, प्रधानपञ्च, उप प्रधानपञ्च, गाविस अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख, उप प्रमुख, उत्कृष्ट कृषक, पशुपालक तथा बाली उत्पादक, नगर क्षेत्रका प्राध्यापक तथा चिकित्सक, उत्कृष्ट शिक्षक र विद्यार्थी, उत्कृष्ट महिला स्वयंसेविका, कर्मचारी तथा टोल विकास संस्थालाई पनि सम्मान गरिनेछ। संस्थागत रूपमा सूर्य नेपाल प्रणाली, हेल्थकेयर जर्मन संस्था, रूम टू लिड, यंग लिभिङ फाउण्डेशन नेपाल र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीलाई सम्मान गरिनेछ। उत्कृष्ट करदाता, कला, साहित्य तथा वाङ्मय क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व, राष्ट्रिय खेलाड़ीलाई समेत विशेष सम्मान गरिने प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिनुभयो। 2071 वैशाख 25 मन्त्री परिषदको निर्णय अनुसार साबिका, दुलेगौँडा, खैरिटार र ढोरफेदी गाविसलाई समेटेर 2071 जेठ 7 गतेदेखि कार्य स्थापना भई शुक्ला गण्डकी नगरपालिका संचालनमा आएको थियो। यस्तै 2073 फागुन 22 गतेको निर्णय अनुसार 3 गाविस थप्रेक, राईपुर र फिरफिरे समेत गरी 2073 फागुन 30 गतेबाट वृहत शुक्ला गण्डकी नगरपालिकाको रूपमा संचालनमा आएको हो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिका संयोजक एवं तनहुँ क्षेत्रमा 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले राष्ट्रिय गौरवका आयोजनाहरू बढ़ीमा 3 वर्षभित्र सम्पन्न गर्ने गरी नीतिगत र कानूनी सुधार हुनुपर्ने बताउनु भएको छ। संयोजक नेउपानेले आयोजनाहरू वर्षौंदेखि अल्पत्र पर्नु र लागत निरन्तर बढ़दै जानु चिन्ताको विषय भएको बताउँदै अबको 2-3 वर्षभित्र ती आयोजनाहरू सम्पन्न गर्न सकिने आधार, चुनौती र आवश्यक सुधारका विषयमा उपसमितिले घनीभूत अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आयोजना ढिलाइ हुनुका प्रमुख कारणहरूमा कानूनी जटिलता, निर्णय प्रक्रियामा हुने ढिलासुस्ती, अन्तर निकाय समन्वयको अभाव, वन तथा वातावरणीय स्वीकृतिमा हुने समस्या र जग्गा प्राप्तिको विवाद रहेका छन्। यसैबीच उपसमितिले काठमाण्डुमा सरकार र निकायसँग बुधबारदेखि विस्तृत छलफल र समीक्षा शुरू गरेको छ। सिंहदरबार स्थित पूर्वाधार विकास समितिको कार्यालयमा गत वैशाख 22 गतेदेखि जारी छलफलमा सम्बन्धित मन्त्रालयका सचिव, विभागीय प्रमुख, आयोजना प्रमुख तथा विज्ञहरूको सहभागिता रहेको छ। गण्डकी प्रदेश सरकारले प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यका साथ ल्याएको गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन 2082 कार्यान्वयनमा आएको छ। गएको चैत्र 27 गते प्रदेश सभाबाट सर्वसम्मत पारित भएको ऐनले स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि जकडिएको बिचौलिया प्रथा, सेवामा हुने ढिलासुस्ति र स्वास्थ्य सूचनाको संवेदनशीलता सम्बोधन गर्ने व्यवस्था गरेको छ। ऐनको दफा 23 अस्पतालमा हुने बिचौलियाका गतिविधिलाई पूर्णत निषेध गरेको छ। कुनै व्यक्तिले स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई ललाई फलाई फकाई गर्ने, आर्थिक लाभ लिन खोज्ने वा बिचौलियाको रूपमा काम गरेमा त्यसलाई कसुर मानेको छ। यस्तो कार्य गर्नेलाई ऐनको दफा 86 बमोजिम 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना र प्रचलित कानून अनुसारको थप सजाय हुने व्यवस्था गरिएको छ। यसबाट सरकारी र निजी अस्पतालमा बिरामी ठगिनबाट रोक्ने ऐनको परिकल्पना छ। उपचारको क्रममा स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थालाई जानी जानी गलत विवरण उपलब्ध गराउनेलाई ऐनले अपराध मानेको छ। बागलुङ बजारसँग जोडिएको काठीखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन जग्गा प्राप्ति गरेको छ। विभिन्न संघ संस्थाले चन्दा संकलन गरेर पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरिएको हो। भ्यूकोट समाज जापान, भ्यूकोट विकास मंच र जापान समाज भ्यूकोट लगायतका संघ संस्था र स्थानीयवासीसँग चन्दा संकलन गरेर काठीखोला गाउँपालिका नम्बर 6 भ्यूको आमपाटामा 6 रोपनी जग्गा खरिद गरिएको वडा आदेशी तथा जग्गा व्यवस्थापन समितिका संयोजक बृहस्पति शर्मा कण्डेलले जानकारी दिनुभयो। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको कोरल्ला नाकास्थित 10 गजा क्षेत्रमा व्यवसाय गर्दै आएका स्थानीय पर्यटक र व्यवसायलाई लक्षित गरी स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरिएको छ। कोरल्ला नाकामा एउटा पनि शौचालय नहुँदा स्थानीय पर्यटक र नाकामा सामान लिन आउने चालक र व्यवसायलाई समस्या भएपछि गाउँपालिकाले 6 अस्थायी र चीन सरकारले 4 पक्की शौचालय बनाउन सामग्री उपलब्ध गराएको कोरल्ला नाका टेन्ट व्यवसाय समितिका अध्यक्ष नागा वाङ खेदुप गुरूङले जानकारी दिनुभयो। बागलुङको 6 स्थानीय तहका 1,36,781 पशुलाई विभिन्न रोग विरूद्धको खोप लगाइएको छ। भेटेरिनेरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा चरण क्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो। बागलुङको ढोरपाटा नगरपालिका, गलकोट नगरपालिका, निसी खोला गाउँपालिका, तमान खोला गाउँपालिका, बडीघाट गाउँपालिका र ताराखोला गाउँपालिकाका गाई भैंसी बाख्रा भेडा बंगुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको हो। छ स्थानीय तहका 16,226 घर परिवारसँगै सार्वजनिक कुकुरलाई समेत खोप लगाइएको हो। 17,365 गाई 27,552 भैंसी र 830 बंगुरलाई खोरेते विरूद्धको खोप लगाइएको जनाइएको छ। 144 मेगाहर्जको कालीगण्डकीय जलविद्युत केन्द्रले आज साँझदेखि सरसफाई तथा नियमित मरमत सम्भार कार्य सञ्चालन गर्ने भएको छ। उक्त कार्यका कारण केन्द्रका तीनवटै विद्युत उत्पादन मेसिन पूर्ण रूपमा बन्द गरिनेछ। केन्द्रका अनुसार आज साँझ 5 बजेदेखि शुरू हुने मरमत अवधिभर पावर हाउसमा जाने पानी सुरुङ मार्गबाट डाइभर्ट गरिनेछ भने ड्यामका सबै गेटहरू खोलिनेछ। यसले गर्दा कालीगण्डकी नदीमा साबीको तुलनामा पानीको बहाव बढ्ने र नदीको सतह अस्थायी रूपमा उच्च हुने सम्भावना रहेको जनाइएको छ। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मध्य प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघ गर्जन सट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी बागमती गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका एक दुई ठाउँमा मेघ गर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै ठाउँहरूमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनैतिक तथा संवैधानिक संकट आएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174(2)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनैतिक टकराव अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कांग्रेसले केवल 80 सीटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा बढ़ी मतले पराजित हुनुभएको हो। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा जारीको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलोरको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाएको थियो। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले 10 रारा पोखरा स्पोर्ट्स अवार्ड 2082 अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ। मञ्चले हिजो पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाड़ी प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो। हिन्सी फूड्स प्रालीका प्रबन्ध निर्देशक प्रकाश केसीले 10 रारा पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरूको नामावली सार्वजनिक गर्नुभएको हो। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143178, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
3: दाजु पनि बरेलीमा छुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्चै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9807613425।
7: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
7: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
11: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
13: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630।
10: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: नमस्कार म डाक्टर श्रीराम शर्मा तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
10: आज पनि खाना काँच्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रियो।

0: बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
0: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: यो चम्सुरीको घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
2: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बिपी चोक
3: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0655702525, मोबाइल 98563338, 98461656।
5: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमीलाई, दुलेगौंडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौंडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560231128 र 98462174726।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98560535921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: Yamaha।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहान।
4: नमस्कार, कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार, ऋषि सम्मत 2036, मेयार तारीख सकल सम्मत 1948, नेपाल सम्मत 1146, रेडियो बिहान 5:20 अनि सूर्यास्त साँझ 6:42 हुनेछ। आज ज्येष्ठ कृष्ण पक्षको स्पष्ट तिथि, आज रेडक्रस दिवस र विश्व स्मृति एवं मेलमिलाप दिवस। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:00 5:25 समेत भक्ति गीत संगीतहरू, 5:25 5:50 शुक्ला गण्डकी समाचार, 6:37 काया कैरन, 37:00 नेपाली बहस, 7:00 शुक्ला गण्डकी समाचार, 7:30 राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी, 8:15 9:00 राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 गाम्बीसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 आयो शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1 पप्पी संगीतहरू, 1:00-2:00 लुकी संगीत, 2:00-3:00 नेगी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6:00 विभिन्न बाल गीत संगीतहरू, 6:00-36:00 नेपाल दर्पण, 36:00-7:00 विभिन्न भाषा बच्चे गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 नेवारी भाषा कार्यक्रम, 8:45-9:00 बीबीसी नेपाली सेवाको साँझ पख, 9:00-10:00 श्रुति सम्वेक, 10:00-10:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि यहाँ 4:55 हाम्रो कार्यक्रमहरू पूरा हुने गर्दछन्। यतातिर आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि पालो रहेको छ। तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा माघ छ, चुचे चोलाली लुले लुहा प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिनेछ। समाज सम्मान सम्मान बढ्नेछ र नयाँ मान्छेहरूसँग चिन्जानु हुनेछ। जागिर वा व्यापार गर्नेहरूलाई राम्रो लाभ मिल्छ। भविष्यका लागि कुनै पनि ठूलो कामको जग बसाल्ने सही समय छ। आफूलाई मन परेको काममा लगानी गर्दा राम्रो हुनेछ भने उपलब्धि हात पार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। आफैले गरेका बाटाहरू पूरा गर्न गाह्रो हुन सक्छ। स्वास्थ्य अलिक कमजोर रहनेछ भने कामको जिम्मेवारी पनि थप्नेछ। तर हतारमा हार नमानिसकेको काम फेरि भन्न सक्छ। अरूको काममा समय बिते पनि केही न केही प्रतिफलहरू प्राप्त मिल्नेछ भने मेहनत गर्न नछोड्नुहोला। मिथुन राशिमा माघ काकेको गङ्गा छकेको हो। स्वास्थ्य कमजोर रहनाले जो सागरमा कमी आउनेछ। अरूको झैझगडा वा कुरामा चासो नदिनुहोला। आफूलाई अप्ठ्यारो पार्न सक्छ। काममा जस्तो ठूलो सफलता नपाइएला। नयाँ वा जोखिमपूर्ण काम कहिले शुरू नगर्नुहोला। अत्यावश्यक कामहरू शरीरका माध्यमबाट आउनेछन् भने शरीरमा अलि कमजोर हुन सक्छ। विश्राम र खानपानमा ध्यान दिनुहोला। कर्कट राशि गरा सुनबासे हुई हो डाडी डोडेरो आजकल मनोरञ्जनको समय छ, काममा छोटो समयमा फाइदा उठाउन सकिनेछ, दिन निकै उत्साहजनक रहनेछ, परिवारजन र साथीभाइहरूको सहयोगले कामहरूमा सजिलै बन्नेछन् भने रमाइलो यात्रा वा भोज भतेरमा सहभागी बनिएला, नयाँ लुगा किन्नेमा राम्रो उपहार हात पार्ने समय छ, त्यतिका रूपमा मान सम्मान सत्कार पाइनेछ, मनज्ञ धन लाभ हुनेछ। सिंहराशिमा मिमु मेमो टाटी टुटी महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ, विरोधी वा ईर्षा गर्ने व्यक्तिहरू आफै पछि हट्नेछन् भने रोकिएका कामहरू सुचारू हुनेछन्, पैसा कमाउने नयाँ बाटो खुल्न सक्छ, तर आफ्नो योजनाहरू गोप्य राखेर काम गर्नुहोला, राखेर गर्नुभयो भने बढ़ी सफलता मिल्नेछ, चुनौती चिर्दै काम बनाउन सकिनेछ, स्वास्थ्य सबल रहनेछ भने व्यापार लगायत फाइदा हुने काम प्रारम्भ हुनेछ। कन्या राशि, कन्या राशिमा टोप पेपु सहर ठपेपु केही अवसर प्राप्त भए पनि परिस्थिति बस काम रोकिन सक्छ, पेटको समस्याले स्वास्थ्य कमजोर रहनेछ भने मन लगाएर पढ्न र काम गर्न नसकिएला, सन्तान वा सहयोगीहरूको साथले सामान्य काम गर्नेछ तर फाइदा कम हुनेछ भने आँटेको काम अलि ढिलो हुन सक्छ, तर धैर्य राख्नुभयो भने सफलता मिल्नेछ, बल प्रयोग गर्नुभन्दा बुद्धि लगाएर काम गर्नुहोला। तुला राशि, तुला राशिमा रिरो रेरो ताती तुती अरूको भरमा काम नमिल्दा समस्या पर्न सक्छ, हतारमा निर्णय नगर्नुहोला, पछि पछुतो हुन सक्छ, साझेदारहरूसँग पहिले गरेको सम्झौताहरू तोडिनु पर्ने परिस्थिति हुन सक्छ, घर परिवारमा पनि मनमुटा पनि हुने गर युग छ, तर आफै जान्ने हुनुभन्दा घरको ठूलो मान्छे वा अनुभवी व्यक्तिहरूको सल्लाह मान्दा फाइदा हुनेछ, फाइदाको लागि अनुकूल समय पर्खनुहोला। वृश्चिक राशि, विश्वास नमाग्छ नानी नुनेनो या योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ, प्रयत्न गर्दा राम्रै अवस्था जोड्नेछ, साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन्, पछिसम्म काम प्रारम्भ हुनेछ, भौतिक साधन जुट्न दिएको योजना प्रारम्भ होला, व्यापारमा लागि धन लाभ हुनेछ भने सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। धनुराशि, धनराशिमा एयो भविभू दफा दबे आति नै बानीले बुढीको गलत अर्थ लाग्न सक्छ, अरूको मुख ताक्ने बानीले कामहरू अधुरा रहनेछन्, हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ, अरूलाई दिएको वचन पूरा गर्न सक्दा आलोचित गर्नु पर्ला, प्रस्तुति सफल नदेखे पनि मेहनतले आशा जगाउनेछ, बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ, शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। मकर राशि, मकर राशिमा भोज जिखेको खेको गागी नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्, प्रतिष्ठित काम गर्दै नाम दाम र इनाम कमाउन सकिनेछ, रचनात्मक काम प्रारम्भ गर्ने समय छ, सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्ने हौसला प्रदान गर्नेछ, बिछोरिएका प्रियजनसँग भेटघाट हुने र माइला जमघरका बीच खानपानको आनन्द प्राप्त हुनेछ। कुम्भ राशि, कुम्भ राशिमा गुगे गो साथी सुसे सुस अवसरका लागि केही दौड़ गर्नुपर्नेछ, आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ, इच्छा विपरीत अरूको कर्कामा काम गर्न बाध्य भइनेछ, पछिका लागि केही वस्तुहरू त्याग्नुपर्ने हुन सक्छ, उधारोमा व्यापार गर्नु पर्ला, समितिन नसक्दा अध्ययनमा पछि परिनेछ, आफन्तबाट टाढ्नुपर्ने परिस्थिति आउन सक्छ, प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। अन्तिम मिन्दास्ते, मिन्दास्ते महाशयु चर्चा स्रोत राम्रो हुनाले आवश्यक भौतिक साधनहरू जुट्नेछन्, सानो कामले पनि राम्रो आमदानी दिलाउनेछ, श्रमको उचित मूल्य पाइनेछ भने व्यापारमा राम्रै फर्को मान्ने समय छ, छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ, रोकिएको काम गर्नेछ भने जिम्मेवारी समेत बढ्नेछ, अरूका लागि केही रकमहरू खर्च हुने र आफ्नो लागि दिगो काम प्रारम्भ हुनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्यभन्दा कडा विश्वास गर्नुहोला, तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्, तपाईँहरूको आजको राशिफल पछि नै पालो रहेको छ सम्बन्धको शुभकामनाको।

आज मिति 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार आज तपाईँ जन्मदिन परेको छ। आज तपाईँ जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवर्तनबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आदि चालेको र तपाईँले इच्छाएको काम गर्नुहोस्। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रममा कसैको नाटी भन्न सक्नुहुन्छ। 0 45 4 0 3 4 0 45 4 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1
हामीले कार्यक्रममा प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिजेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ भन्ने शुभ दिदोस्। तपाईँले सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार सबै, अनि शुभ दिन।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9056-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैने, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9007625239।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9081143322, 9087769142।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु। हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहु।
1: मोबाइल 9841419634 र 9008523058।
3: भाउजू, होइन भाउजू, किन निराश भएर बस्नु भएको?
4: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
3: ल भाउजू, पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
4: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, सोनुक सिसा फ्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुनिव श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 9871745234, 9560708।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस टीचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
6: टीचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0654414484, मोबाइल 9560633384 र 9560667988।
8: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103066 र 9840694543।
9: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
10: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
9: सन्देश ट्रेडर्स, सिप्ला गण्डकी तिलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9852062676।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-34-93 र 98-62-38-73
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-414-411 मोबाइल 98-65-22-938 र 98-028-22-938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98-560-33-398 र 98-465-10-950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
8: कहाँ छ पुन मोबाइल
7: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 98-191-74-888 र 98-448-48-000
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0-65-570-052 मोबाइल 98-560-28-587
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
12: म आशा गर्छु आगामी 1-2 वर्षै लाग्छ अझै पनि यो फुलफिल गर्न त किनभने अब यसपालिको चाहिँ धेरै जस्तो चाहिँ बढुवा मात्रै हुने र कम मात्रै खुल्ला प्रतियोगिताबाट आयो र आगामी वर्षहरूमा चाहिँ हामीले दुई वर्षसम्म अरू निरन्तरता दिन सक्यौँ भने मात्रै चाहिँ हामी अगाडि बढ्न सक्ने अवस्थामा चाहिँ छौँ र यो करिब करिब 50% हारिमा जनशक्ति रहेको अवस्थामा हामीले चाहिँ काम गरिरहेको छौँ र यो यसमा चाहिँ यो एउटा रेसियो देखाउन खोजेको छ। यसमा हाम्रो अनुसन्धानकर्ताहरू चाहिँ महिला र पुरुषको रेसियो यहाँ देखाउन खोजेको छ भने त्यस्तै स्नातकोत्तर पिएचडी र बिएससी एजी गरेको अनि मास्टर्स एमएससी र पिएचडी गरेको जनशक्तिको पनि मैले यहाँ चाहिँ एउटा सानो खाका देखाउन खोजेको छु र यसरी हेर्ने भए चाहिँ हामी स्नातकोत्तर गरेको चाहिँ एमएससी एजी गरेको चाहिँ यो पहिलो भागले देखाउँछ अनि यो भागले चाहिँ पिएचडी गरेको देखाउँछ भने हामी जिउस यसमा चाहिँ राम्रो जनशक्ति चाहिँ नेपालमा छ। र यो साउथ एसियाको कन्टेक्स्टमा हेर्ने हो भने यो हरियो भनेको चाहिँ करिब करिब नेपालकै हारिमा रहेको चाहिँ हो भने यो अर्को चाहिँ नेपालभन्दा बढी यसमा के देखाउँछ भने प्रति 1,00,000 जनसङ्ख्या बराबर चाहिँ एउटा अनुसन्धानकर्ता चाहिँ रहने गरेको छ। जस्तो भारतमा चाहिँ हेर्ने हो भने प्रति 1,00,000 एकजना, नेपालमा हेर्ने भने प्रति 1,00,000 चाहिँ अब 2,00,000 एकजना भन्नु भयो यहाँ चाहिँ त्यो किसिमको डेटा देखाउँछ भने पिएचडी गरेको चाहिँ जनशक्ति हेर्ने हो भने भारतमा चाहिँ 73% देखिन्छ भने नेपालमा अनि जम्मा 12% चाहिँ देखिन्छ र महिलाको चाहिँ फेरि नेपालमा राम्रै देखिन्छ। यो हिसाबले हेर्ने भने पनि हामी अलिकति चाहिँ मास्टर्स पिएचडी गरेको जनसङ्ख्या मतलब अनुसन्धानकर्ताहरूलाई चाहिँ भित्राउनुपर्ने चाहिँ देखिन्छ र भारतमा अलिक बढी देखेको कारण चाहिँ के हो भने वैज्ञानिकमा चाहिँ त्यहाँ चाहिँ पिएचडी नगरिकन इन्ट्री गर्ने सिस्टम छैन, त्यसले गर्दा पनि अलिकति सङ्ख्या बढी देखिएको हुनुपर्छ। र यसमा चाहिँ यो समग्र एउटा समरी जस्तो यहाँ 3,58,000,00,000 चाहिँ यो अहिलेको चालु आरोहमा हामीलाई बजेट प्राप्त भएको थियो र यसमा पनि अनुसन्धानलाई हेर्ने हो भने चाहिँ करिब करिब 60 करोडको हारी मात्रै खर्च हुन देखिन्छ किनभने यसमा हाम्रो तलब भत्तादेखि अन्य सुविधाहरू सबै यसमै चाहिँ आउँछ र मैले अघि पनि भनिसकेको छु अनुसन्धानमा एकदमै नगण्य बजेट चाहिँ नेपाललाई नेपाल कृषि अनुसन्धानलाई प्राप्त हुने गरेको छ। तर चिस्टमा भन्नुपर्दा चाहिँ हामीले अघि मैले भनेको थिएँ जुन जात र नस्ल विकास यसमा हामीले 25 जातहरूको चाहिँ उन्मोचन पञ्जीकरण प्रस्ताव पेश हुने भनेका छौँ र यसमा अधिकांश अहिले भइसकेको छ। त्यसै क्रम कृषि प्रविधि विकासतर्फ हेर्ने भने 53 विभिन्न उत्पादकता व्यवस्थापन सम्बन्धी प्रविधिहरूको विकास गर्ने भनेका छन्। यसमा बाली बागवानी पशुपालन मत्स्य पालन सम्बन्धी र कृषि यान्त्रिकरण मेकानाइजेसनलाई पनि हामीले फोकसमा राखेर चाहिँ काम गर्ने गरेको छौँ र त्यस्तै कृषि अनुसूचित स्रोत संरक्षण यो हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले चाहिँ एउटा जुन मौसम परिवर्तन लगायतका कारणले हाम्रा जातहरू चाहिँ बिस्तारै लोप हुँदै जाने क्रममा चाहिँ र उन्नत जातहरू र हाइब्रिड जातहरूको विकास सँगसँगै भित्रीय सँगसँगै हाम्रा रैथाने बालीहरू लोप हुने अवस्थामा रहेको भएर पनि यसलाई हामीहरूले संरक्षण गर्ने चाहिँ गरेको छौँ। हामीसँग जिन ब्याङ्क छ यहाँ नजिकै त्यहाँ हामीहरूले चाहिँ संरक्षण गर्ने गरेको छौँ र त्यस्तै हामीहरूले स्टेसनभित्रै पनि विभिन्न अनुसन्धान केन्द्रहरूभित्र पनि हामीहरूले प्राप्त त्यहाँ प्राप्त चाहिँ विभिन्न रैखाने बाली अथवा पशु नस्लहरूलाई पनि हामीले संरक्षण गरेर राख्ने गरेका छौँ। त्यस्तै अर्थमा हामीले यो आवासीय तालिम सञ्चालन गर्छौँ किसानलाई चाहिँ कृषि अनुसन्धान स्थलमै राखेर त्यो कुनै पनि बाली लगाउने अवस्थादेखि मुख्य त्यसको उत्पादन कसरी गर्ने भनेर चाहिँ हामीले राखेर होस्टल त नगर्नु त्यसलाई तर पनि हामीहरूले एउटा आवासीय तालिमको रूपमा चाहिँ त्यसरी राख्ने गरेको छौँ। त्यस्तै हामीले चाहिँ विभिन्न एसएमएस मार्फत अथवा अहिलेको चाहिँ इन्टरनेट मार्फत अनलाइन मार्फत पनि हामीहरूले किसानहरूलाई विभिन्न प्रविधिहरूको बारेमा अथवा मौसम सल्लाह बुलेटिनहरू पनि हामीले प्रकाशन गर्ने गर्छौँ दिने गर्छौँ। नर्सरीहरूलाई पनि हामीले सपोर्ट गर्ने गरेको छौँ। त्यस्तै स्रोत बिउ उत्पादन र वितरण स्रोत वस्तु बिउ उत्पादन वितरण विभागको अर्को उद्देश्य हो भने यसमा हामीले चाहिँ गत साल चाहिँ करिब 900 टनको हाराहारी हामीले चाहिँ बिउ उत्पादन गरेको थियौँ। त्यस्तै आलुको प्रिपेसिभ सिड उत्पादन गरेर चाहिँ वितरण गरेको छौँ थियौँ अहिले पनि हामीले 1,00,000 गर्दैछौँ। त्यस्तै विभिन्न व्यवहार बिरुवाहरू पनि हामीले 10,00,000 चाहिँ उन्नत व्यवहारहरू चाहिँ वितरण गर्छौँ भने उन्नत नस्लका पशु वस्तुहरू पनि हामीले वितरण गर्छौँ अहिले हामीले 1,500 चाहिँ वितरण गर्दैछौँ। त्यस्तै हामीले विशेष गरेर यो लोकल कुखुरालाई पनि प्रायोरिटी दिएर रैथाने कुखुराहरूको पनि त्यसलाई प्रमोसन गर्ने सम्बोधन गर्ने हिसाबले कार्यक्रम अगाडि बढेको छौँ। हामीले कमलडारमा पनि त्यो काम गरिरहेका छौँ। त्यस्तै 3 करोड भन्दा बढी चाहिँ माछाको कुरा उत्पादन गर्ने र यसलाई वितरण गर्ने कार्यक्रम छ भने अरू चाहिँ हामीले विभिन्न सामाजिक आर्थिक र नीतिगत सुधारहरू पनि दिने गर्छौँ। र यसरी मैले समग्रमा यहाँ सारांश जस्तो प्रस्तुत गरेँ र यसमा अहिले हामीले जातीय विकासको नाक स्थापना हुनुभन्दा अघि हेर्ने भने चाहिँ हामीले 117 विभिन्न बाली वस्तु चाहिँ हामीले सिफारिस गरेको थियौँ जातहरू भने अहिले नाक पछाडि हेर्ने भने चाहिँ करिब करिब 1150 भन्दा बढी चाहिँ जातहरू चाहिँ हामीले अहिले सिफारिस गरेको छौँ र किसानको खेतबारीमा यो चाहिँ लगाइएको छ भने हामीले सिफारिस गर्ने मात्रै होइन कि अब धेरै पुरानो भयो रोकिराबाट चाहिँ बढी समस्या हुने देखियो भने त्यसलाई चाहिँ हामीले हटाउने काम पनि गर्छौँ। डिनोटिफाइड हुनेछ असूचीकृत गरेको जातहरू पनि गरेर चाहिँ 200 आधारमा चाहिँ अहिले रहेको छन् र यसरी हेर्ने भने अहिले करिब 1,052 जातहरू नस्लहरू चाहिँ हामीले किसानको खेतबारीमा देख्न सक्छौँ र हामीले चाहिँ संरक्षण समर्थन गरेर राखेका छौँ।
3: उहाँ हुनुहुन्थ्यो नार्कको योजना तथा समन्वय निर्देशक

0: सदरभन्दा कम पानी पर्छ भनेको छ भनेपछि देशैभरि सबै ठाउँमा एकै नासको असर हुने हो कि, या सरदरभन्दा बढी पानी पर्छ भन्ने आकलन आयो भने पनि ओहो मेरो ठाउँमा त बर्बादै हुन्छ कि, त्यस्तो त्यो हिसाबले चाहिँ हामी अहिले भन्न पनि सक्दैनौँ र त्यसरी सोच्नु पनि हुँदैन। त्यो भएर हामीलाई बालीलाई चाहिने अवस्थामा पानी पर्छ कि पर्दैन भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ। किनभने जस्तो सरदर पानी भन्दाखेरि हामीले लगभग देशको अब एक दुई स्थानमा अलि धेरै नै कम छ, नत्र भने 1400 देखि 1600 मिलिमिटर पानी पर्छ भन्छौँ। त्यो सबै पानी धान बालीको लागि आवश्यक हुँदैन। जुन मैले अघिको चरणहरू भने त्यो चरणहरूमा चाहिँ पुग्ने गरी पानी परेको छ, या त्यो बीचमा पानी नपरे पनि हामीले चाहिँ नहर कुलो जुन सिँचाइको व्यवस्था गर्न सक्यौँ भनेदेखि उत्पादनमा खासै कमी आउँदैन। त्यो हिसाबले चाहिँ अहिले नै हामीले यसरी ठ्याक्कै यस्तो असर पर्छ भन्ने हिसाबले भन्नु चाहिँ हतारो हुन्छ। तर यद्यपि अब यहाँले सोधिहाल्नु भयो, अनौपचारिक रूपमा चाहिँ मैले चाहिँ यति भन्न सके
1: हो, तपाईँले चाहिँ मलाई चासोको रूपमा राख्न सक्नुहोला। जल तथा मौसम विज्ञान विभागले दिनुपर्ने जवाफ दिनुपर्ने उत्तर चाहिँ मसँग किन सोध्नुभयो भनेर, हामी किसानसँग जोडिएको हुनाले यो किसानको चाहिँ चासोको विषय हो कि मनसुनमा औसतभन्दा कम अथवा धेरै पानी पर्ला पनि किसानले अहिलेदेखि चाहिँ तयारी गर्नु पर्ला, खास गरी हाम्रो कृषि अर्थतन्त्र मनसुनमा पनि त आधारित छ, के तयारी गर्ने त उसो भए किसानहरूले, तपाईँले मौसमलाई अनुमान गरेर किसानले अहिलेदेखि तयारी गर्नु पर्यो।
0: अब यस्तो छ, हामीले चाहिँ अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने करिब 40% हाराहारीको क्षेत्र मात्रै सिंचित छ, भनेको त्यो जहाँ सिंचित क्षेत्र छ त्यहाँको किसानहरूलाई चाहिँ पानी बढी पर्दाखेरि सिंचाइको लागि सोच्नु परेन, पानी नपुग्ने गरी अलिक कम पानी पर्यो भने सिंचाइको व्यवस्था गर्नुहुन्छ भन्दा बाँकी झन्नै 60% भूभागको किसानहरूले त यो जुन मनसुनी वर्षामा नै निर्भर रहनुपर्ने हुन्छ, त्यसले गर्दा स्वाभाविक हो उहाँहरूको चासो हुनु स्वाभाविक हो र हामी सजग हुनु पनि स्वाभाविक हो, हामी सजग हुनै पर्छ, किसानहरूलाई हामीले यस्तो गर्नुहोस् भन्नै पर्छ। तर अहिले नै यो 4 महिनाको सिजनको औसतमा आउने मानको आधारमा चाहिँ हामीले तपाईँको यो अवस्थामा यस्तो प्रतिकूल नै हुन्छ भनेर अहिले भन्न सकिँदैन। र अर्को कुरा फेरि हाम्रो भूगोल पनि यति जटिल छ कि हामी 200-500 मिटर अथवा 1-2 किलोमिटर पर जाँदाखेरि नै कतै सरदरभन्दा बढी वर्षा भइरहेको भेटिन्छ, कतै सुक्खा खडेरी भइरहेको भेटिन्छ। त्यो हिसाबले चाहिँ अहिले हामी यति चाहिँ के भन्न सक्छौँ भने यो सरदरभन्दा कम वर्षा हुन्छ कि भन्ने पूर्वानुमान आउने हामीले सम्भावना देखिएको हुँदाखेरि सुक्खा सहने जातहरूको व्यवस्था गर्ने, तर त्यो भन्दै गर्दाखेरि फेरि कहिलेकाहीँ बीचमा 1-2-4 दिन चाहिँ फेरि झरिनै पर्ने गरी या ठूलो पानी पर्ने गरी आउन पनि सक्छ। त्यो भएर यो पानी निकासको लागि उचित प्रबन्ध पनि होस् र सुक्खा भइहाल्यो भनेदेखि सिंचाइ गर्नुपर्ने अवस्था आउने हुनाले यहाँले मनसुन सिजन सुरु हुनुभन्दा अगाडि नै यो जुन कुलो नहर पैनी यो ठाउँ अनुसार जुन जे व्यवस्था छ जे भनिन्छ त्यसको चाहिँ सरसफाइमा ध्यान दिने र वर्षामा परेको पानीलाई संकलन गरेर राख्ने, आवश्यक पर्यो भने सिँचाइको लागि प्रयोग गर्ने, यदि मनसुन सिजनमा त्यो आवश्यक परेन भने हिउँदमा प्रयोग गर्न सकिन्छ। यो भनेको चाहिँ यहाँहरूले जस्तोसुकै यो आकलन आउँदाखेरि पनि गर्नुपर्ने कामहरू हुन्।
1: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। तपाईँले किसानका लागि चाहिँ अनुकूलन जलवायु अनुकूलनको चाहिँ कुरा जोड्नुभयो। विगतमा चाहिँ मधेसको संकट जुन पोहोर साउनमा चाहिँ सुक्खाग्रस्त मधेस घोषणा गर्नुपर्ने चाहिँ अवस्था आयो, यो यसरी चाहिँ मौसम मनसुनी चक्र चाहिँ किन फेरबदल हुँदैछ त?
0: हजुर, अब यो चाहिँ मुख्य कारण जलवायु परिवर्तन नै हो भन्ने हामी सबैको बुझाइ र अहिलेसम्मको अध्ययनहरूले पनि त्यस्तै देखाइराखेको छ र आगामी दिनहरूमा पनि हामीले यो विगतका केही वर्षहरू हेर्ने हो भनेदेखि चाहिँ यो आगामी दिनहरूमा पनि यस्तो चाहिँ हुनसक्छ। अब सरदरभन्दा कम वर्षा पनि हुनसक्छ, सुक्खा खडेरी पनि हुनसक्छ र जुन यहाँले मधेसको खडेरीको कुरा गर्नुभयो, अब यो खडेरीको कुरा गर्दा चाहिँ हामी के भन्छौँ भने कुनै एउटा सिजनको या एउटा सालको वर्षाको मात्रै प्रभावले खडेरी हुँदैन, यो चाहिँ लामो अवधिदेखि जोडिँदै आएको हुन्छ। जस्तो कि गत वर्ष मधेसमा जुन खडेरी भयो त्यो गत वर्ष पानी नपरेको कारणले मात्रै होइन, त्योभन्दा अघिल्ला वर्षहरूमा पनि वर्षा कम हुँदै आएको, हिउँदो अवधिमा लगभग वर्षा शून्य नै भएको र यो जुन भूमिगत पानी हुन्छ अन्डरग्राउन्ड वाटर, त्यो चाहिँ सहरीकरण बढ्दै जाँदाखेरि त्यो चाहिँ बढी मात्रामा प्रयोग भएको, र चैत्य धानको क्षेत्रफल बढ्दै जाँदाखेरि यो यो चाहिँ दोहन चाहिँ बढी हुँदै गएको, र
1: भनेको जमिन मुनिबाट धेरै पानी निकालिएको
0: जमिन मुनिबाट धेरै पानी बोरिङबाट निकालिएको, र चुरे क्षेत्रमा पनि अलिकता यो खलबल आइराखेको हुनाले चुरे विनाश पनि हुँदै गएको, र तराईमा चाहिँ विशेष गरी यो जुन अन्डरग्राउन्ड वाटर छ यो भूमिगत पानी त्यो चाहिँ रिचार्ज हुने एरिया चाहिँ चुरे क्षेत्र भएको, र त्यहाँ चाहिँ यो पारिस्थितिक प्रणाली चाहिँ अलिकता खलबलिएको कारणले चाहिँ यस्तो हुँदै आएको हो। अब मानौ आगामी मनसुनमा पनि वर्षा कम भइदियो र हिउँद पनि फेरि गत वर्ष जस्तै सुक्खा भइदियो भने त यो खडेरी पनि गत वर्षको भन्दा अझ डरलाग्दो खडेरी आगामी वर्षहरूमा हुन सक्छ। त्यो हिसाबले चाहिँ हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ। अब त्यसको लागि प्राकृतिक रूपमा नै हामीले यो चाहिँ ठाउँ ठाउँमा चाहिँ पोखरीहरू खन्ने, जसले गर्दा बर्खामा परेको बढी भएको पानी चाहिँ त्यहाँ सञ्चित भएर रहन्छ र त्यसले चाहिँ यो चिस्यान माटोमा चिस्यान दिइराख्छ। त्यस्तै गरी सिंचित क्षेत्रफलहरू बढाउने, नहरको कुलोको व्यवस्थाहरू गर्ने, समयमा नै त्यसको सरसफाई गर्ने, र सँगसँगै हामीले सुक्खा हुन्छ या खडेरी हुन्छ भन्ने पूर्वानुमान भयो भने सुक्खा सहने जातहरूमा चाहिँ जोड दिने, सुक्खा सहने जातहरू लगाउने, अब सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने भयो भनेदेखि डुबान सहने जातहरू लगाउने, भनेको यस्तो कामलाई चाहिँ हामी यस्तो प्रविधिहरूलाई चाहिँ जलवायु अनुकूलन प्रविधि भन्छौँ। जलवायु अनुकूलन प्रविधिको पनि प्रयोग गर्दै जानुपर्छ र सकेसम्म हामीले प्राकृतिक रूपमा जुन पहिलाका जुन संरचनाहरू थिए, जसरी पानीहरू चाहिँ संकलन हुन्थे, जम्मा भएर बस्थे, ती त्यस्ता कुराहरू चाहिँ यो यदि बिग्रिएको छ भने त्यसलाई चाहिँ हामीले समयमा नै र क्रमशः अब सुधार्दै जानुपर्ने चाहिँ देखिन्छ।
1: जस्तो अहिले प्री मनसुनमा चाहिँ मधेस त्यसै गरी तराई क्षेत्रमा पनि पानी पर्यो, विगतको कुरा जोड्दाखेरि स्रोतहरू कुवा इनार र चापाकल सुके भनेर तपाईँले भन्नुभयो, अहिलेको पानी र ती स्रोतसँगको सम्बन्ध केही छ?
0: अब त्योभन्दा अगाडि पानी कम परेको कारणले गएको यो प्री मनसुनको समयमा, अथवा म तराई मधेसको कुरा गर्ने हो भने त मनसुनको पहिलो एक महिनाभरि नै सुक्खा नै थियो, खेती रोपाई गर्न सक्ने अवस्था नै थिएन, ब्याडमा बेर्ना नै डढिसकेको अवस्था थियो। अब अहिले यो परेको पानीले अब केही दिनलाई चिस्यान चाहिँ दिन्छ त्यसले, जसले गर्दा यहाँहरूलाई ब्याड राख्न सजिलो हुन्छ, तर फेरि जुन ब्याडबाट बेर्ना सार्ने रोपाई गर्ने बेला हुन्छ त्यो समयमा फेरि पानी कति पर्छ भन्ने कुराले चाहिँ त्यो बाली नालीको हिसाबले त्यो त्यहाँ चाहिँ त्यो जोडिन्छ भने समग्रमा खानेपानीको चाहिँ अवस्था के हुन्छ भन्नलाई चाहिँ अब आगामी दिनहरूमा वर्षा कसरी हुँदै जान्छ र यो भूमिगत पानी चाहिँ कसरी रिचार्ज हुँदै जान्छ भन्ने कुरा चाहिँ जोडिन्छ। त्यो भएको हुनाले हामीले अहिले जुन दुई तीन हप्तादेखि लगातार पानी पर्यो, तराईको कति जिल्लाहरूमा त अहिले पानी जमेर यो जुन मुङ लगाउनु पर्ने किसानहरूले चाहिँ अझै पर्खिराखेको अवस्था छ, त्यो हुँदैमा अब आगामी सिजनको सुक्खा टर्यो खडेरी टर्यो भनेर भन्न सकिँदैन।
1: हामी कुराकानीको अन्तिममा छौं। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पानी पर्ने क्रम विगत दुई तीन हप्तादेखि निरन्तर जस्तो छ, देशका चाहिँ धेरै जसो ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा, कतिपय ठाउँमा चाहिँ अलि धेरै वर्षा भइरहेका छन् र खास गरी जल
2: शुक्ला गण्डकी एफएम 97.6
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, सेटिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
11: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
11: विस्तृत जानकारीको लागि फोन नम्बर 9556508434।
13: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
13: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
13: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
15: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
16: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै केको चिन्ता के भने?
15: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
16: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
15: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
17: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
18: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 9846080829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9814111178, 9560078।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.
4: हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. संसदीय सुनवाई समितिको कार्यविधि तय. औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने. निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी. मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीहरूको भनाई. आज पनि वर्षा र बदली. कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना. अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव. विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता. र नेपाल एले आज अमेरिकासँग खेल्दै. नेपाल खबरमा अब पूरा खबर. संघीय संसदको सुनवाई समितिले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार गरेको छ. संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरेसँगै समितिले अब त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया शुरू गर्नेछ. सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशमा सिफारिश शर्माको नाम संसदीय सुनवाई समितिमा पठाइनेछ. संवैधानिक परिषदले हिजो सिफारिश गरेका शर्माको नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना निकाल्ने, उजुरी परे छानबिन गर्ने प्रक्रिया शुरू हुनेछ. सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्नेछन् भने शर्माले पनि आफ्नो कार्ययोजना पेश गर्न सक्नुहुनेछ. सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ. फरक मतका बावजूद संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिश गरेपछि डाक्टर शर्माले 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ. विक्रमसम्म 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो. शर्मा प्रधान न्यायाधीश नियुक्त भए उहाँको कार्यकाल 6 वर्षको हुनेछ. पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ. नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ. कार्यालयले विगतमा दैनिक औसतमा 5000 किलो लिटर डिजेल र 2000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ. नेपाल आयल निगम मधेस प्रदेश कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजल बिक्रीमा कमी आएको बताउनुभयो. अहिले डिजल दैनिक औसतमा 3500 किलो लिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1000 देखि 1500 किलो लिटर औसतमा बिक्री हुँदै आएको उहाँको भनाइ छ. यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ. नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो. आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका धेरै ठाउँ र तराईका 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. साथै रातिको समयमा कोशी बागमती गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका 1-2 ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ. यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाड़ी हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै हिमपात हुन सक्ने र तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ. काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने बिहान घाम लागे पनि अहिले बादल देखिएको छ. प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला.
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा. बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाली सेनाको दुई दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। घर पोझाङ गाउँपालिका जोमसुमको नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा हिजोदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू भएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकृतताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट 4 जना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कौसाङबाट गरी झण्डे 55 जना भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 औं स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा ललितपुरको खुम्बलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका, 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाएका नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभयो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन अगाडि लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितका क्यामेरा जडान गरिएका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक, शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा 3 समूहले 6 वटा शिकार ब्लकमा राखेर फर्केको बताउनुभयो। अब विदेशको खबर। मध्यपूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 वटा जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानले मिसाइल, ड्रोन र साना डुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको समेत जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावका कारण विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाल एले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ। माथिल्लो मुल्पानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले अभ्यास श्रृंखला खेल्दैछ। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्नेछ। हिजो भएको पहिलो खेलमा स्कटल्याण्डलाई नेपाल एले पराजित गरेको थियो। क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको तेस्रो खेलमा नेपालले भोलि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एको चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। यो खेल खेल्ने नेपाल ए टीममा कप्तान अनिल कुमार शाह सहित त्रितराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप झोरा, सन्तोष यादव, हेमन्त धामी, रसिद खान, त्यसै गरी मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्यवृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै।
7: नेपाल बैंक लिमिटेड का
2: शुक्ला गंडकी एफएम 97.6।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
11: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
13: सम्पर्क 0654142121, मोबाइल 98565391।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
17: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, आल्मुनियम, सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
20: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850623128 र 9462614726।
21: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
22: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
23: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
24: रिमाल हार्डवेयर सम्पर्क 0654142545 0654143545।
25: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
26: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
25: हो त नि, अब चाहिँ राम्रो भयो।
27: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
25: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
28: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
29: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
30: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी चार भित्री बजार।
31: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9850602630।
28: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
32: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
33: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
32: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
33: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
34: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
32: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
35: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बनकेवा चोक।
36: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति आठको दम को साथमा।
37: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
38: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
37: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
30: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
38: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
0: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
30: ओम एम आभूषण सुन चाँदी दोकान,
37: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-70-5537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
36: शुक्ला गण्डकी एफएम 97.6।
37: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
0: वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाउँ बेसीका भाका,
37: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

0: हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्भीर्यको भाका लिएर उपस्थित भइसकेको छु म रिमा। हामी यस कार्यक्रममा आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि र पुनः 10 बजीसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौ। आज भने हामी रहेका छौं शुक्रबारको बसाईमा। शुक्रबारको बसाईमा तपाईँको माझमा मेरो रोजामा रहेका विविध मधुर लोकवार्तालाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ कि कस्तो लाग्छ कार्यक्रमको बारेमा बताउन पनि सक्नुहुनेछ। बिहानीको समय रहेको छ, सबैजना आफ्नो आफ्नो घरमा व्यस्त घरैसिकामा व्यस्त हुनुहुन्छ होला, होइन सुदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको ओमेना उषण सुन्चारी उद्योग गढामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक विज्ञानका गरगनाहरू र राजसंसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापवाला सुनका गरगना आवश्यक भएको छ भने तपाईँहरू ओमेना उषण सुन्चारी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। पक्कै पनि सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। विशेष रूपमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् होइन, सबैभन्दा ठुलो कुरो स्वास्थ्य, स्वास्थ्य राम्रो भएपछि सबै कुरा हुन्छ होइन, हरेक कामहरू गर्न सकिन्छ। त्यही भएर हामी हप्ताको सातै दिन नै तपाईँहरूको माझमा रहन्छौँ र विभिन्न दिन फरक फरक बसाइमा रहने क्रममा आज शुक्रबारको बसाइमा छौँ। शुक्रबारको बसाइमा तपाईँको माझमा मेरो रुचिमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने तपाईँको माझमा कार्यक्रममा यो सुमधुर लोकभाकालाई स्थान त्यसपछि तपाईँको माझमा आउनेछु अन्जाम्बो माइली भनिरहेको छ प्रकाश सुद्रास र शान्ति सिलेबुलेको आवाजमा रहेको छ भने यसो त प्रकाश सुद्राको रहेछ। यति बेलाको घरमा सिकानुहोस् यसो मधुर भाका
1: भन्छन् कतै मेरो माइली पनि

हजुर, यो समुद्र भागमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ यति बेलाको क्रममा भने। अर्को सुमधुर लोकवार्ता लागि कार्यक्रममा स्थान दिन्छु। देउराली छुटिने दो बाटो भनिरहेको छ, यो सुमधुर भाका स्वीकार्नुहोस् अनि फेरि त्यसपछि अर्को सुमधुर भाका लिएर आउनेछु। कुमान सिंह गुरूङ र दिव्यज्योतिको आवाजमा रहेछ, कुमान सिंह गुरूङ रहेको छ, त्यति बेला स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यस्तो मधुरभाग आमन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला। देउराली छुटिने दो बाटो भनेर आएको थियो, तपाईँको माझमा स्थान दिइसके पक्कै पनि सुनेर आनन्द दिइसक्नु होला भन्ने विश्वास रहेको छ। अर्को सो मधुरभाका कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा म अर्को सो मधुरभाका लिएर आउनेछु भन्दै यति बेलाको क्रममा भने कुन चाहिँ भागलाई स्थान दिने होला है? कुण्डकम हुन्छ, धेरै भागहरू भएपछि नै छाड्न पनि एकदमै गाह्रो हुने। यति बेलाको क्रममा जाले रुमाल भन्ने राख्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। कालिका रोका मगलको आवाजमा रहेको छ अनि त्यस्तै रहेको छ कसको त भन्दाखेरि अनि सरोज थापा मगर अनि त्यस्तै विमल बाह्रघरे मगरको आवाजमा रहेको छ लय शब्द सीताराम परियार र विमल बाह्रघरेको लय शब्दमा रहेको छ। त्यो बेलाको स्वीकार्नुहोस् शेर्सुमा दुर्भाका

हजुर, यो सुमधुरभाका मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। अर्को सुमधुर लुकभाकालाई कार्यक्रममा यस्ता लिन्छु। मैले जानेर मौसम गुरूङ र आत्मा सन्त्याको आवाजमा रहेको छ भने लय छ त मौसम गुरूङको र शिव हमालको रहेको छ। यति बेला क्रम स्वीकार्नुहोस् यो सुमधुर।

रहेको छ, मनले जानेर भनिरहेको छ। आजभन्दा नेक्स्ट दुर्गाकाण्ड कार्यक्रममा स्थान दिएर भने कार्यक्रमबाट पनि बिदा माग्न जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन्द्र आभूषण संसाध्य उद्योगलाई पनि भनेदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदा जाँदै भने माया हिरेकै भने रहेको छ। यसो मध्यभागलाई स्थानीय जानुपर्ने हुन्छ। प्रसन्न थापा र सुनिता बैठक आवास फर्सनलाई शब्द नवराज पन्थ र प्रसन्न थापाको रहेको छ। यसो मधुरभागलाई छोड्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता रिमा पनि बिदाउँछु। तपाईँको बाँकी बस्छु भने सुखद बितोस् भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत, जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 70 537, मोबाइल नम्बर 98 60 69 240 98 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरि, म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
12: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0 65 570 225, मोबाइल 98 5 60 33 800 78 98 4 61 56 58।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार पुरे मोडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852380073।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856943952 र 9806656।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो. घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। शुक्ला गण्डकी नगरपालिकाले आज 12 स्थापना दिवस मनाउँदैछ। दिवसको अवसरमा नगरका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान नगर उपप्रमुख खुम्बहादुर विक राजुले जानकारी दिनुभयो। स्थापना दिवसका नगरका 100 वर्ष पूरा भएका ज्येष्ठ सदस्यलाई सम्मान गर्नेछ। यसै गरी पूर्व मन्त्री तथा संविधान सभा सदस्य, पूर्व स्थानीय जनप्रतिनिधि, पूर्व प्रधानपञ्च, उप प्रधानपञ्च, गाविस अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख, उप प्रमुख, उत्कृष्ट कृषक, पशुपालन तथा बाली उत्पादक, नगर क्षेत्रका प्राध्यापक तथा उत्कृष्ट शिक्षक, विद्यार्थी, चिकित्सक, एसई उच्च माध्यमिक शिक्षा तथा स्नातक तह, उत्कृष्ट महिला स्वयंसेविका, कर्मचारी तथा टोल विकास संस्थालाई सम्मान गरिनेछ। संस्थागत रूपमा सूर्य नेपाल प्रहरी, हेल्थ जर्मन संस्था, रूम टू रिड, यंग लिभिङ फाउण्डेशन नेपाल र ग्रामीण स्वास्थ्य तथा शिक्षण सेवा शिक्षा सेवा गुठीलाई सम्मान गरिनेछ। उत्कृष्ट करदाता, कला साहित्य तथा वाङ्मय क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र राष्ट्रिय खेलाड़ीहरूलाई समेत विशेष सम्मान प्रदान गरिने प्रमुख प्रशासक अधिकृत शिशिर पौडेलले बताउनुभयो। यसैबीच स्थापना दिवस मनाउन जनप्रतिनिधि, कर्मचारी, नगरपालिकामा सहभागी हुने भएकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रभावित हुने नगरले जनाएको छ। नगर प्रमुख कृष्ण राज पण्डितद्वारा बिहिबार जारी सूचनामा समारोहमा उपस्थितिको लागि नगरवासीलाई अपील गर्दै यहाँसम्म ल्याइ पुर्याउन सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई शुभकामना दिनुभएको छ। 2071 साल वैशाख 25 गते मन्त्री परिषदको निर्णय अनुसार साविकका दुलेगौड़ा, खरिन्टार र धुर्फेदी गाविसलाई समेटेर 2081 जेठ 7 गतेदेखि कार्यालय स्थापना भए शुक्ला गण्डकी नगरपालिका संरचनामा आएको हो। साथै 2073 फागुन 22 गतेको निर्णय अनुसार थप 3 गाविस थपरेक, रायपुर र फिरफिरे समेत गरी 2073 फागुन 30 गतेबाट वृहत शुक्ला गण्डकी नगरपालिकाको रूपमा सञ्चालनमा आएको हो। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा विगतको परम्परा तोडिएको छ। यसअघि संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीशहरूलाई प्रधान न्यायाधीश सिफारिश गर्ने गरेकोमा यसपटक अदालतको चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरेको हो। शर्मा भन्दा माथि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल थिए। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि वरिष्ठताका आधारमा सपना प्रधान मल्लले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्चको नेतृत्व गर्दै आउनु भएको छ। संवैधानिक परिषदको हिजो बैठकले प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम अघि सारेको हो। सर्वोच्च अदालतमा वर्षौंदेखि थाँतिरहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला शर्मालाई सिफारिश गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शर्माले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गर्नुभएको छ भने मुद्दा खसोटमा सर्वाधिक उच्च रेकर्ड कायम गर्नुभएको छ। न्यायपालिकाको चौथो पञ्च वर्षीय रणनीति योजनाको अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्यांकन गर्दा डाक्टर शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखेको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतको तथ्याङ्क अनुसार प्रधान न्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डाक्टर शर्माले 7388 मुद्दा र निवेदनहरूको अन्तिम टुङ्गो लगाउनु भएको छ। त्यसैले वरिष्ठताको आधारमा नभई योग्यताको आधारमा शर्मालाई सिफारिश गरेको सचिवालयको तर्क छ। तर प्रधान न्यायाधीश सिफारिशमा विधि र परम्परा मिचिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्। परिषदको बैठकै राष्ट्रिय सभाध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता विष्णुराज आङ्गा प्रधान न्यायाधीश सिफारिशको निर्णयमा फरक मत राखेका थिए। फरक मतका बावजुद संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिश गरेपछि डाक्टर मनोज कुमार शर्माले 33 औं प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। विगत सन् 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। उहाँले नेपाल ल क्याम्पसबाट बीएल र भारत पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2070 साल जेठ 27 गते 2072 मंगिर 26 उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। परिषदले हिजो भावी प्रधान न्यायाधीशहरूमा नाम सिफारिश गरेपछि संसदीय सुनाई समितिले अनुमोदन गरेर राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। डाक्टर शर्मा प्रधान न्यायाधीशमा नियुक्ति भएमा 2079 असार 4 गतेसम्म 6 वर्ष उहाँको कार्यकाल हुनेछ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। नेपाल आयल निगम मध्यस्थ प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो। कार्यालयले विगतमा दैनिक औसतमा 5,000 किलो लिटर डिजेल र 2,000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मध्यस्थ प्रादेशिक कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा केही कमी आएको बताउनु भएको छ। अहिले डिजेल दैनिक औसतमा 3,500 किलो लिटर बिक्री हुँदै आइरहेको छ भने पेट्रोल दैनिक 1,000 देखि 1,005 किलो लिटर औसतमा बिक्री हुँदै आइरहेको उहाँको भनाएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पूर्व अर्थ सचिव शंकर अधिकारी सहित 13 व्यक्ति र एउटा कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश नेउपानेलाई विपक्षी बनाइएको छ। यस्तै तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र दण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिदेशक संजीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधिहरू विरूद्ध आज हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। विमानस्थल निर्माणका क्रममा मूल सम्झौता विपरीत चिनिया ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई कर छुट दिएको आरोपमा उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निमित्त दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्व संचालक विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा बन्डी विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय, रजसी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले आज कमिटीदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दस्तावेज पेश गर्न भनेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिका संयोजक एवं तनहुँसक नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपानीले राष्ट्रिय गौरवका आयोजनाहरू बढ़ीमा 3 वर्षभित्र सम्पन्न गर्ने गरी नीतिगत र कानूनी सुधार गर्नुपर्ने बताउनु भएको छ। संयोजक नेपानीले आयोजनाहरू वर्षौंदेखि अलपत्र पर्नु र लागत निरन्तर बढ़दैछन् चिन्ताको विषय भएको बताउँदै अबको 2-3 दिनभित्र ती आयोजनाहरू सम्पन्न गर्न सकिने आधार चुनौती र आवश्यक सुधारका विषयमा उप समितिले घनीभूत अध्ययन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार आयोजना ढिलाइ हुनुका प्रमुख कारणहरूमा कानूनी जटिलता, निर्णय प्रतिक्रियामा हुने ढिलासुस्ती, अन्तर निकाय समन्वयको अभाव, वन तथा वातावरणीय र स्वीकृतिमा हुने समस्या र जग्गा प्राप्तिको विवाद रहेका छन्। यसैबीच उपसमितिले काठमाडौँमा सरकारवाला निकायसँग बुधबारदेखि विस्तृत छलफल र समीक्षा शुरू गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद नागले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नागले आफ्नो स्थापना दिवस मनाउन लागेको 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद एन अन्तर्गत स्थापना भएको नाग कृषि अनुसन्धान नीति निर्माण सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। नेपालको एकमात्र शिखर आडेसन क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा चढ़न गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 96 56 सेन्सर सहितको क्यामेरा जडान गरेको छ। नाउ र जरालको वैधानिक शिकार हुने ढोरपाटन आरक्षमा उच्च हिमाली भेगमा यो चितुवा पाइने भए पनि अहिलेसम्म गर्न हुन सकेको थिएन। यो चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गडकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। 144 मेगावटको काली गण्डकीय जलविद्युत केन्द्रले वैशाख 25 गते आज साँझदेखि सरसफाई तथा नियमित मर्मसम्मत कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यका कारण केन्द्रका तीनवटा विद्युत उत्पादन मेसिन पूर्ण रूपमा बन्द गरिने भएको छ। नेपाली सेनाको दुई दिने हाई अल्टिट्यूट सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। यहाँको गर्भजङ गाउँपालिका जोमसुङ स्थित नेपाली सेनाको इन्द्रबक्स गढ़को आयोजनामा बिहिबारदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू गरिएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी अटादेखि चिसो र भौगोलिक विकृतका कारण हुने सम्भावना जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्स गढ़ले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुज अमेरिका र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका लागि का तीनवटा जहाजमाथि आक्रमण गरेको जनाएको छ। इरानले मिसाइल ड्रोन र साना ढुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षाको जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्नो सैनिक र सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको बीबीसीले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावले विश्व बजार तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। तपाई सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम एलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 65414378, इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल डुलेगौडामा
4: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
3: धूम्रपान भनेको के हो?
2: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
3: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
3: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
2: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
3: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय।
3: साथीभाइको लहलहैमा नपरौं।
2: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं।
3: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
2: सार्वजनिक स्थलमा धूम्रपान नगरौं।
3: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
5: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
15: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
14: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229238 र 9808229238।
13: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
16: बेसरी टाउको दुख्नु, आँखा तिरबिरा र धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
13: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
17: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
18: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
19: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
18: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
19: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
18: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
19: यसबाट बस्न के गर्छ मिस?
18: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
19: यो चक्की कहाँ पाइन्छ मिस?
18: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
17: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
20: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9860094543।
21: शुक्ला गण्डकी एफएम 97.6। अ कम्प्लिट कॉल फॉर हेलो शुक्ला गण्डकी। हेलो हेलो,
22: कम ऑन एवरीबॉडी, हेलो शुक्ला गण्डकी।
21: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
23: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandhakifm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्लागन्धकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्लागन्धकी लिएर आजको यस फ्राइडेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्तता हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ चाहिँ दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। र आजको एपिसोड भनेको चाहिँ तपाईँको गायन प्रतिभा सँगसँगै तपाईँको सुन्न मिल्ने खालको प्रतिभा गजल मुक्तक शायरीहरू भन्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको लाइन 98422711, त्यस्तै गरी 98066611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले है। कार्यक्रममा जोडिँदै गर्नुहोला र अब स्टुडियोको लाइन त यही नै भइहाल्यो र अब आजको एपिसोड भनेको चाहिँ तपाईँको गायन प्रतिभा सँगसँगै सुन्न मिल्ने खालको सबै प्रतिभालाई कार्यक्रममा राख्ने दिन हो। जोक्सहरू होइन भन्न चाहनुहुन्छ भने, शायरीहरू गजल मुक्तकहरू भन्न चाहनुहुन्छ भने जोडिनुहोला। हाम्रो यस प्रोग्रामलाई स्पोन्सर गरेको छ, प्रोग्रामलाई भन्दा पनि प्रोग्रामको चाहिँ प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने त्यहाँ गएर समाधान गर्न सक्नुहुन्छ। साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ त्यहाँ गएर सेवा सुविधा चाहिँ लिनुहोला है, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रोग्रामको पनि संस्वरूप म गीत राख्दैछु। न्याउली बनेमा बोलको गीत रहेको छ वरिष्ठ बलराम मुभीबाट। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने हितैको मायालाई राखे मनैमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ क्यारे सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म गीत रहेको छ झ्याम्पा रम्बोलको मालती मंगले मुभीबाट चाहिँ रहेको छ यो गीत यति बेला भने स्वीकार्नुहोस् है त

0: जसमा आवाज रहेको थियो रामकृष्ण ढकाल, त्यस्तै गरी मेलिना राईको, लिरिक्स रहेको थियो राजेन्द्र थापाको, र म्युजिक रहेको थियो राजन राज सिवाको दिको। है सुनिसक्नु भएको छ क्या रे, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म त्रिसना गुरूङको आवाजमा रहेको हिमाली भेगमा बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।
1: मेहनती छ गरी खाना त्यति धनी त
2: हुन्छ सीमा।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हिमाली भेगमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ क्यारे है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। आज विश्व रेड क्रस दिवस अनि सँगसँगै हाम्रो चाहिँ अब नगर स्थापना दिवस पनि हो होइन। अब के कस्तो अवस्थामा हुनुहुन्छ, के कस्तो तयारी गर्दै हुनुहुन्छ, अब यतातिरको साथीहरू हुनुहुन्छ भने अब त्यसमा चाहिँ जानकारी गराउन सक्नुहुन्छ। सँगसँगै अब अरू ठाउँको साथीहरूले पनि मौसमको बारेमा जानकारी चाहिँ गराउनु होला, के कस्तो छ मौसम। अब बिहान चाहिँ एकदमै चिसो चिसो भए जस्तो पनि हुने होइन, फेरि दिउँसो चाहिँ अलिक गर्मी गर्मी पनि हुन्छ, फेरि घाम लागेपछि अनि बेलुका फेरि के भन्छ पानी पर्ने भएको भएर फेरि रेनकोट पनि लिएर हिँड्नु पर्यो होइन। अवस्था त अहिलेको त्यस्तै त्यस्तै नै छ। अलि स्वास्थ्यको ख्याल पनि राख्नुहोला। अब ज्वरोका एकदमै ज्वरोको संक्रमित बढी मात्रामा चाहिँ भइराखेको छ नि त, त्यही भएको भएर पनि अलि स्वास्थ्यप्रति सचेत पनि रहनुहोला।

अब कार्यक्रममा जोडिनु होला है, के कस्तो कामहरू चल्दैछ त्यसबारेमा चाहिँ जानकारी गराउन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म फेरि पनि गीतलाई नै कार्यक्रममा राख्दैछु है, मेरो हजुर बोलको यो गीत राख्दैछु। गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा, टाइम चेकपछि आउने नै छु, सधैँ गर्नुहोला है त।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रसुन, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
8: टिचर। मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 0564144484, मोबाइल 98560-33384 र 98560-67988।

0: सूचना एस तनहू सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामेछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: वर्षा ए त सुन्न, त्यहाँ टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567779।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु।
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0655709 सार, मोबाइल नम्बर 98460261268
9: 98560261268।
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
12: धुम्रपान भनेको के हो?
11: धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
12: धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
12: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
11: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
12: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
12: साथी भाइको लहलहैमा नपरौ,
11: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
12: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
11: सार्वजनिक स्थलमा धुम्रपान नगरौ,
12: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौ।
13: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
14: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
15: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
14: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
16: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
17: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
16: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
17: पोखरा जाने बाटोतिर।
18: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
17: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
19: भाउजू होइन भाउजू, किन निराश भएर बस्नु भएको?
20: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
19: ल भाउजू, पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
20: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
19: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 दुलेगौडा सोनुप सिसा प्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 9811445234, 9850607708।
21: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 11 बज्यो।

0: राइट, एकैछिनको यो तत्कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु है भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 9 11 त्यसै गरी 98 0 66 36 11 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर भनिराखेको नै छु। कार्यक्रममा जोडिनु होला 98 4 22 72 9 11 त्यसै गरी 98 0 66 36 11 बाटो भएर। के गर्दै हुनुहुन्छ त्यसबारेमा पनि जानकारी गराउनु होला। सँगसँगै अब तपाईँले कार्यक्रम सुनिरहनु भएको छ भने अब कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रममा सहभागिता जनाउन भ्याउनु भएको छैन भने अब कार्यक्रममा सहभागिता जनाउन चाहनुहुने साथीले चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ मजाले है। स्टुडियोको लाइन बारेमा त जानकारी गराइ नै हाले। प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले र यो पसल चाहिँ रहेको छ धुलेगौंडाको हेल्प चोकमा। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखिएका छन् भने समाधान गर्नुहोला। साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ समाधान गर्न सक्नुहुन्छ है त। यति बेला तपाईँ सम्पूर्णको लागि म फेरि पनि गीतलाई नै राख्दैछु है। अब तपाईँको पर्खाइमा त छँदै नै छु, जोडिँदै गर्नुहोला। यति बेला गीत रहेको छ घरमा छे चिटिक परेकी बिहारी बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।
1: बस

0: यति बेला भने तपाईँ सम्पूर्णको लागि घरमा छेची टिक्क परेकी पियारी बोलको यो गीत मैले राखिसके। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर तपाईँ राखेको नै छ। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। हेलो नमस्कार हजुर।
1: हजुर
0: दर्शन नमस्ते नमस्कार दिदी, सन्चै आरामै हुनुहुन्छ क्यारे है?
1: हजुर एकदम सन्चै आरामै भन्नुपर्छ अनि हजुरहरू।
0: हजुर हामी पनि एकदमै ठिकठाकै छौँ। अनि के गर्दै हुनुहुन्थ्यो अहिले? खाना खानुभयो कि खानुभयो होइन? ल अब कार्यक्रम सुनिरहनु भएको छ भनेपछि अब आज चाहिँ के प्रतिभा राख्ने त नि? ल ठिक छ, अब मजाले गीत गाउने अनि टन्न खाना खाने है त, आज चाहिँ सँगै होला जस्तो छ है त। हजुर आज चाहिँ मैले पनि खाएको छैन, लिएर चाहिँ आएको छु। अब कार्यक्रम सकेपछि अब सँगै खानुपर्छ है त दिदी बहिनी मिलेर।
1: लिएर आउनु पर्यो
0: भइहाल्छ नि, बारीचोटी गरेर खाउँला के भयो त नि होइन त।
1: एकदमै
0: त्यही त ल हुन्छ दिदी सुरु गर्नुहोस्।

बाका सुन्ने लाछा राखिनु

0: हजुर त्यही त।
1: हुन्छ दिदी, हजुरलाई धेरै धेरै धन्यवाद छ है त।
0: हजुर धन्यवाद।
1: ल हुन्छ, अब साथीहरूलाई सम्झनुहोस् न त है।
0: हजुर साथीहरू सम्झनु सन्देश राख्नु सरपथ हजुरको लागि।
1: हजुर धन्यवाद।
0: शुभकामना गेट हुनुहोस् तिमीको लागि, म भन्दा अघि पछि आउने साथीको लागि, कार्यक्रममा सुनेर बस्ने सबैको लागि, र जति पनि मलाई माया गर्नुहुन्छ हाम्रो साथीहरू आउनुहुन्छ, हाम्रो यता नरेन निर्माण दाई, हुन्न शर्मा दाई, अमित गुरुजन दाई, राधा राई, गीता राई, कुबेर राई, अनि पेरेन पेरेन भाई, अनि चन्द्र भाइ, अनि टेगु छेत्री दाई, अनि एकराज रामदली मगर भाइ, अनि यता हुनुहुन्छ तारा दाई, कोपिसी दाई, तलमाई थापा, निकमल भाइ, अनि हाम्रो हरिश्राम दाई, चेतना मगनी दिदी, रोशन कलम सर, शान्ति साइरा, मोहम्मद, तलमाई थापा, निकमल भाइ
1: लगायत नमस्कार। शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो खगीमाया दिदी हुनुहुन्थ्यो, पिरुङबाट चाहिँ फोन गर्नुभएको थियो। अब दिदीले आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नुभयो, अब पालो त बाँकी रहेको छ, आउन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले। अब आग्रह त गरिराखेको नै छु कार्यक्रममा जोडिनुहोला भनेर। अब के कस्तो काममा व्यस्त हुनुहुन्छ, के कस्तो कामहरू चल्दैछ होइन, त्यसबारेमा चाहिँ जानकारी गराउन चाहिँ सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु। विशेष त अब हामी आउने गर्छौं हप्ताको सातै दिन, छुट्टै दिन छुट्टै एपिसोड त छँदै नै छ। र आजको एपिसोड भनेको चाहिँ तपाईँको लागि मिठा मिठा गीतहरू त राख्छु नै, अनि सँगसँगै तपाईँको प्रतिभालाई चाहिँ कार्यक्रममा राख्छु मैले, सुन्न मिल्ने खालको प्रतिभा भनौँ, सबै प्रतिभा चाहिँ रहेका छन्। विशेष त आज चाहिँ अब गजल मुक्तक अनि त्यसै गरी जोक्सहरूदेखि लिएर अब तपाईँले आफूलाई के चाहिँ भन्न मन लागेको छ, कुन प्रतिभा प्रस्फुटन गर्न चाहनुहुन्छ, त त्यो उजागर गर्नको लागि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। र अब हप्ताभरि फोन गर्नुहुने कलरबाट चाहिँ एकजनालाई लकी ड्र मार्फत छनौट गर्नुपर्ने दिन पनि हो आज होइन, कार्यक्रममा त्यही भएर सहभागिता जनाउनु होला भनेर त भनिराखेको नै छु। अब साथीहरू आइरहनु भएको छ, तर ठ्याक्क ब्रेक हुँदाको टाइममा चाहिँ त्यस्तो परिराखेको छ है। सँगसँगै अब कार्यक्रमको बारेमा पनि जानकारी त मैले गराइ नै राखेको छु, हप्ताको सातै दिन छुट्टै दिन छुट्टै श्रृङ्खलामा तपाईँको माझमा चाहिँ उपस्थित हुने गर्छु भनेर त भनिराखेको नै छु। तर अब हाम्रो यो गएको बुधबारमा चाहिँ मैले हाम्रो कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्छ, सल्लाह सुझाव दिनुहोला भनेर चाहिँ भनिराखेको थिएँ। अब सल्लाह सुझाव होइन, त्यसमा पनि अब विशेष त यो हेलो शुक्ला गण्डकी प्रोग्राममा चाहिँ अझ यस्तो गर्दा कस्तो होला भनेर चाहिँ आफ्नो सल्लाह चाहिँ राख्नु होला भनेर त भनिराखेको नै थिएँ। विशेष त अब साथीहरूले चाहिँ प्रतिक्रिया अब आफ्नो तरिकाले चाहिँ दिनुभयो पनि होइन, अब त्यसलाई चाहिँ विशेष अब यो सोमबार र सोमबारको श्रृङ्खला अनि त्यस्तै गरी यो आज शुक्रबारको श्रृङ्खला चाहिँ एउटै एउटै भएको भएर पनि त्यसलाई चाहिँ गाफेर सोमबारकै दिनमा राख्ने भनेर चाहिँ मैले भनेको थिएँ। र अबबाट चाहिँ अबको शुक्रबारबाट च्यालेन्ज बिट गर्ने हो कि भन्ने प्रतिक्रिया भन्दा पनि भन्ने मेरो विचार चाहिँ तपाईँहरूमा राखिराखेको हो। तपाईँले यसमा चाहिँ अब आजै पनि प्रतिक्रिया दिन चाहिँ सक्नुहुन्छ है। अब सल्लाह सुझाव प्रतिक्रिया त अब जहिले दिनुहुँदा पनि हुन्छ, तपाईँले सल्लाह सुझाव कार्यक्रम सुनिरहँदा कस्तो लागिरहेको छ होइन, के गर्न पाए चाहिँ अझै ठिक हुन्थ्यो, त्यसबारेमा चाहिँ तपाईँले आफ्नो प्रतिक्रिया राख्न चाहिँ सक्नुहुन्छ, जुनै दिन पनि राख्न सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिनु होला है। र अब स्टुडियोको लाइनको बारेमा जानकारी त गराइ नै रहेको छु, हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी पनि गराइ नै रहेको छु। प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, चाहिँ यो पसल रहेको दुलेगौड़ाको हेल्प पुस्तकमा मोबाइल सम्बन्धी समस्याहरू देखिएका छन् भने समाधान गर्नुहोला, सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ त्यहाँ जान सक्नुहुन्छ है त। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु। हेलो नमस्कार हजुर।
2: हेलो दर्शन, नमस्ते। नमस्कार, सन्चै आरामै हुनुहुन्छ बहिनी?
1: हजुर दिदी, सन्चै आरामै छु, तपाईँको के छ खबर?
2: हेलो
1: हजुर, सुन्नु भएको छैन? हजुर दिदी, सुन्नु भएको छैन? हजुर हजुर हजुर, सन्चै छु भने हजुर, के हजुरको खबर के छ? हजुर यति बेला भने फोन गर्नुभएको थियो रोशिका दिदी, तर ठ्याक्क ठिक्कै म चाहिँ बोले, दिदीको आवाज मैले चाहिँ मजाले सुने तर दिदीले सुन्न सक्नु भएन है। ए जब फेरि पनि कार्यक्रममा जोडिनु चाहनुहुन्छ भने जोडिनु होला भनेर त भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ कुरा खाती हो बोलको परदेशी मुभीबाट। यति बेला भने यो गीत स्वीकार्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि कुराखाँटी हो बोलको यो गेट मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनुहोला है भनेर पनि भनिराखेको नै छु मैले। यति बेला भने तपाईँ सम्पूर्णको लागि म फेरि पनि गीतलाई नै कार्यक्रममा राख्दैछु है। गीत रहेको छ सपना भई आँखामा हुने कोहला बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

0: ओके okay, यति बेला भने सपना भई आँखामा आउनेको होला बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु, ऋतुहरूमा तिमी बोलको गीत चाहिँ रहेको छ र गीत राख्छु भन्दै थिएँ तर कोही साथी हुनुहुन्छ म चाहिँ उहाँलाई लिन्छु भयो है। हेलो नमस्कार हजुर।
1: हेलो नमस्कार हजुर।
0: हजुर नमस्ते, सन्चै आरामै हुनुहुन्छ होला क्यारे अन्त?
1: हजुर सन्चै आरामै छु हजुरलाई।
0: एकदम ठिक ठाकै छु म पनि। अनि खाना खानुभयो कि खानु भएको छैन कुनै?
1: हजुर मैले खाना हाजुको के भयो?
0: हजुर मेरो चाहिँ हुनै बाँकी छ है त। हजुर आज अलि ढिलो ढिलो नै भयो भन्नु पर्यो है। हजुर त्यही त नि, अलिअलि काम थियो त्यही भएको भएर चाहिँ अब खाना लिएर नै आएको छु, अब कार्यक्रम सकेपछि खाइहाल्ने हो। हजुर त्यही त नि। अनि के कस्तो काम हुँदैछ ल सुनाउनुहोस् आज के कस्तो छ त मौसम?
1: अब अलि घाम लाग्छ क्या बेलुका भाकी बोली होला के अरे जानेको उही नामले बिराउने भने
0: जस्तै। त्यही त नि,
1: बेलुका भाकी पानी पर्ने लाग्यो
0: त नि, गाह्रै छ हो है।
1: आज त्यही गनुवातिर झर्न पर्ला भनेर चाहिँ यसो घुम्न।
0: हजुर त्यता घुम्न झर्नुहुन्छ भने यता पनि आउनुहोस् न त हौ।
1: हजुर हजुर त्यता नै आउँछु भनेको कि आज गनुवात्र त्यता नै आउँला नि, पाउँदा त म पस्छु।
0: हजुर ल हुन्छ भइहाल्छ नि।
1: हजुर
0: ल आज कुन गीत गुनगुनाउने त नि?
1: आज त गुनगुनाउने हजुर, अब चाहिँ खै अब जस्तो हुन्छ त्यस्तै जाने पनि नजाने पनि जान्ने भएर अब
0: हजुर हजुर त्यो त भइहाल्छ नि, गाउँदै गर्दाखेरि अब त्यस्तो बढी गाउने भन्ने पनि होइन, अब बिस्तारै बिस्तारै गर्दा गाइने हो कि।
1: हजुर
0: हजुर हजुर
1: ढिलो सुने जस्तो लाग्छ कि। हजुर आज त गीत आउने ल एकै चरण है त।
0: ल हुन्छ सुरु गर्नुहोस्।
1: घाटा बरु कुन हो कुन आउँदैन?
0: हुन्छ
1: परे पानी घाटा बोल्यो नि कसो सपनीमा भेट कहिले कहीँ फुलायो कोहिलीले तरे जाइ पर्यो पानी गर्यो बले लाया माथोदै सदिन को भयाल बगेनी। यति मात्रै भयो क्या आज त?
0: ल हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद छ है त।
1: हजुर हजुर
0: ल हुन्छ, अब साथीहरूलाई सम्झनुहोस्।
1: प्रथम त हजुर नै भयो।
0: हजुर धन्यवाद।
1: अनि त्यसपछि अब खैमा बहिनी, दलमया बहिनी र टिका बहिनी, अब तारा बाजुजी, अरू अब भन्दै अब नागेन्द्रजी, अब रमनाथजी, अब सम्पूर्णलाई भन्दै बिदा हुन्छु। अब धेरै नै हुनुहुन्छ के
0: अरे
1: सबैलाई एकमुष्टै दर्शन गर्दै बिदा भयो हजुर।
0: हस् हुन्छ, अहिले चाहिँ हामी छुट्छौँ। नमस्कार।
1: नमस्कार
0: हजुर। यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो, आफू कसरीबाट चाहिँ फोन गर्नुभएको थियो, अब पालो तपाईँको रहेको छ है भनेर त भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि अब गीत राख्दैछु, गीत सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: एगुडा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
2: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: है, ब्रिजेश ज्वेलर्स।
6: पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको।
6: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
7: कहाँ छ पुन मोबाइल?
6: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
7: प्रोपाइटर हेमराज पुन। मोबाइल 9811974888 र 9848480000।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
12: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
13: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9556012474।
15: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
15: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु

0: 57763
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568587।
6: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98560062676।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463-23811।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560033398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आज त्यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु है भनेर पनि भनिराखेको छु। अब कार्यक्रममा जोडिनु होला भनेर भन्दा भन्दै पनि अब कार्यक्रमको अन्तिम अन्तिमतर्फ चाहिँ म छु है। अब चाहिँ लकेन्द्र मार्फत एकजनाको नाम छनौट गर्नुपर्ने बेला, अब विनरको नेम लिएर आउनुपर्ने बेला भइ नै सक्यो है। त्यही भएको भएर पनि विशेष हाम्रो यो सन्डेबाट आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरको नेम लिस्टलाई चाहिँ म लिन्छु। अब त्यससँगै म राख्दैछु गीत, अनि गीतपछि चाहिँ विनरको नेम लिएर आउने नै छु है म। र सन्डेको एपिसोडमा फोन गर्नुभएको थियो अमृत दाई हुनुहुन्थ्यो, त्यस्तै गरी ऋषिरामजी हुनुहुन्थ्यो, अनि नरेन्द्र दाई हुनुहुन्थ्यो। त्यस्तै गरी मन्डेको एपिसोडमा फोन गर्नुभएको थियो ऋषिरामजीले, टुस्टेको एपिसोडमा फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो, त्यस्तै गरी ऋषिरामजी हुनुहुन्थ्यो, अनि खगीमा दिदी हुनुहुन्थ्यो। नष्टको एपिसोडमा नरेन्द्र दाई, त्यसै गरी खगीमा दिदी अनि रोसिका दिदी हुनुहुन्थ्यो भने थर्स्टेको एपिसोडमा फोन गर्नुभएको थियो सुजनजी हुनुहुन्थ्यो, ऋषिरामजी हुनुहुन्थ्यो, त्यस्तै गरी ताराजी हुनुहुन्थ्यो, अनि होमनाथ दाई हुनुहुन्थ्यो। त्यस्तै गरी आजको एपिसोडमा फोन गर्नुभएको थियो खगीमा दिदी, त्यस्तै गरी ऋषिरामजीले है। र अब विनरको नेम लिएर म एकैछिनमा उपस्थित हुने नै छु। यति बेला भने छेके छेक्यो बोल्क्यो नेपथ्यको यो गीत म राख्दैछु है त।

0: ओके छेक्यो छेक्यो देउराली डाँडा हुस र कोइरोले बोलको यो गीत मैले राखेको थिएँ होइन र पके पनि सुन्नुभयो मनोरञ्जन पनि लिनुभयो होला भन्ने आशा त छँदै नै छ र आज चाहिँ लकी ड्र मार्फत नाम छनौट गर्दाखेरि चाहिँ नाम पढ्न सफल हुनुभएको छ खगीमाया दिदी हजुरलाई चाहिँ हार्दिक बधाई छ त्यस्तै गरी अब कार्यक्रममा सहभागिता जनाउनु भएको सबै साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले दिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु। अन्तिममा सबै सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेलदाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अब खगीमा दिदी चाहिँ अब आजको विनर हुनुभएको छ। तपाईँले चाहिँ आफ्नो नम्बर टिपाउनुको लागि चाहिँ हाम्रो यो स्टुडियोको लाइनमै कार्यक्रम सकिसके पछाडि चाहिँ फोन गर्नुहोला है। अब फेरि पनि सबै सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समयावधि तोकिएको समयावधि चाहिँ सकिसकेको छ त्यही भएको भएर पनि अब अन्तिममा चाहिँ मैले गीत राख्न आज चाहिँ भ्याउँदिन। अन्तिममा सबै सबैलाई मास्टरमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाउँ।
5: होइन हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
7: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0965709704, मोबाइल नम्बर 9840761268,
8: 9850602068।
10: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
18: सम्पर्क मोबाइल 98570065119 र 98694557056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
20: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
20: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124121060 र 98460072।
21: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
22: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
21: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
20: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
19: मोबाइल 98560055770।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
3: सीधा कुरा, प्रष्ट विचार,
4: उज्यालो।
1: शुक्ला गण्डकी एफएम 97.6।
5: A complete piping solutions

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 $25 अर्ब व्यापारिक लक्ष्य निर्धारण। दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। नेपाल खबरमा अब पूरा खबर। विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आठवटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालय र राजश्री जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको समेत जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थ उत्खनन तथा संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहहरूलाई निर्देशन दिएको छ। कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, पालिकाबाटै हुँदै आएकामा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, संकलन, ओसार पसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खनिजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसार पसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा पालिकाहरूलाई पत्राचार गरी यस्तो आग्रह गरेको छ। जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसार पसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीय वासी समेतको रोहभरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसार पसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। यो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित वर्षा तथा बाँकी हिमाली भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने केही ठाउँमा हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। मौसमविदले अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन्। प्री मनसूनमा हावाहुरी, चट्याङ सहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन तोलामा 1100 रूपियाँले बढ़्यो, 11600 सहकारी दर्ता प्रक्रियामा लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागिबारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान नदी तथा खनिजजन्य पदार्थ उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका ती सहकारी संस्था मध्ये झण्डै 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी 8,000 इजाजत भेरिफाई विवरण रुजू गर्ने तथा अभुक भएका कागजात अध्ययन गर्ने काम गरिरहेको छ। सुनको भाव आज 1,100 रूपियाँले बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 1,100 रूपियाँले बढ़ेर 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,155 रूपियाँ थियो। अब विदेशको खबर। भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने उद्देश्यका साथ सन् 2030सम्ममा 25 अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने लक्ष्य निर्धारण गरेका छन्। भारतको 3 दिने राजकीय भ्रमणमा रहनुभएका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि ती समझदारीमा साझा हस्ताक्षर भएको हो। दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, त्यसै गरी शिक्षा र पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समेत समझदारी भएको छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएलका टोलीहरूलाई हनी ट्र्याप र सुरक्षा सम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ। बीसीसीआईका सचिव देवजीत सकियाले टोलीहरूलाई साथ विश्वको निर्देशन पठाउँदै खेलाड़ी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहार सम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ। निर्देशन अनुसार अब टोली व्यवस्थापनको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाड़ी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन। पाहुनासँग भेटघाट गर्दा होटलको लबी वा सार्वजनिक ठाउँमै गर्नुपर्नेछ। यस्तै खेलाड़ी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीहरूलाई जानकारी दिनुपर्ने भनिएको छ। अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम लगाइएको छ। बीसीसीआईले केही टोली सदस्यहरूले परिचय पत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यास स्थलमा परिचय पत्र अनिवार्य रूपमा देखिने गरी लगाउन समेत निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। वर्षेसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030सम्म 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण समझदारीमा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: या आज पनि खाना काप्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
4: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
6: यो चम्चुरीका घरका फर्निचरका सामान पछि
7: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
6: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0965702625 मोबाइल 9857033878 9841656558
9: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
10: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल
10: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
11: शुद्ध सुन तथा चाँदीका गर गहना
10: छापावाला सुन चाँदीका गर गहना
11: राशि अनुसारका पत्थर
10: कम्प्युटर तौल प्रविधि
11: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
10: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
10: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811160069 9007625229
11: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9887769142
12: एउटा कुरा के बुढी यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि ल हिसाब गर त एकचोटि
13: ल बुढा त्यो त मलाई थाहा छँदैछ नि त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबाई स्टोर्समा जान्छु हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु
12: ए हो र जाउन त त्यसो भए
13: हजुर हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ
12: प्रोप्राइटर विवेश गुप्ता सिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहुँ
13: मोबाइल 9811419634 र 9508523058
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
13: होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
14: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
13: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न
14: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
10: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा प्रोपाइटर, बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811196902।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: अन्त त कति दिन पछि गाउँमा आइस् त कहाँ थिस् र यति दिन
1: ए छोड न त्यसो बरु हामी आज मिठास जाउँ न मिठास
0: या हेर्न या यो फोटो कस्तो दामिया छ
2: अनि दाई आजको प्लान चाहिँ के कस्तो छ त
3: खास केही छैन दाई दाई उता हेर्नुहोस् न के पर्छ
1: ओइ जगत दादा कस्तो ह्यान्डसम हुनुहुन्छ है
4: अरे ओ चिमरी कता हो
2: के हो यार दाई भाउ सुनाउँदै गयो
4: लोकेटा जुम जुम जुम
2: यिनीहरूको पछि कहाँ जाने रहेछ यिनीहरू

0: हाम्रो मोबाइल पसल डुलेगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ
0: प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9850656996
3: घरमा सुख शान्ति कहिले भएन आन्टीको काम पनि बन्दैन
4: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
5: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
3: परिवारमा सोचे जस्तो पनि हुँदैन काम राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
0: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
4: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9008526466 र 9847739849
6: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
7: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
6: हजुर हजुर सेरिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बसपार पछाडिपट्टि
7: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
8: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
6: होटल टाइटेनिक गोमगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841168778 9825527763
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौडा आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
9: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0654141142 मोबाइल 9850623128 र 9462614726
11: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा
12: हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ।
12: मोबाइल नम्बर 9827109066 र 9840694543।
14: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143545।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भए ले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपिचो।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
4: दिदी? पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 98166343772।
6: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको?
6: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
7: कहाँ छ पुन मोबाइल?
6: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
7: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
7: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
8: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0635905011।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
7: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939839।
10: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
9: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान

0: डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
6: कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463231811।
8: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 9876261268
10: 9856602068।
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
13: धुम्रपान भनेको के हो?
12: धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
13: धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
13: मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ।
12: दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ।
13: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
13: साथीभाइको लहलहैमा नपरौं,
12: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौं,
13: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
12: सार्वजनिक स्थलमा धुम्रपान नगरौं,
13: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ।
14: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
14: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बस्तार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक गोङगुबु बस्पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु। हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, धुलेगौडा, तनहु।
1: मोबाइल 9841419634 र 9008523058।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328811।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
5: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9841411178, 9560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भए सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855043443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपिचो
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
7: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
8: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
7: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
14: सम्पर्क 0564142121 मोबाइल 9855935921
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
15: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
16: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
19: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
20: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
19: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846194378, 9811196902।
23: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333598 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268699।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
7: धूम्रपान भनेको के हो?
6: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
7: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
7: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
6: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
7: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
7: साथी भाइको लहलहैमा नपरौं,
6: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
7: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
6: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
7: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय स्वास्थ्य प्रश्वास उपचार केन्द्र, बेलचौतारा तनहुँ।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0865709704, मोबाइल नम्बर 9840261268,
12: 9850607268।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

तूने गुस्से में फोन मेरा काटा तो आशिक सरेंडर हुआ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामराम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9846078022।
6: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
6: मोबाइल 9560605577।
8: जोड्दै

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।
4: संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो। 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै र नेपालको एटोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 देखि असोज 14 सम्मको 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्यका कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरे अघि बढ़ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। शासन र तिथिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
5: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
6: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
5: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
6: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333-493-555।
4: सीधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलन लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौ कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गति विधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछाइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारईको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्क
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739839।
14: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
17: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807025229।
18: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807069142।
19: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
19: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
20: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
21: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
22: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
21: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
23: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
24: किन नयाँ किन्नु पर्यो?
25: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
23: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
25: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
23: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
25: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9556062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पुलेगौँडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852634493 र 9852638073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: शुक्ला गण्डकी FM 97.6।

0: पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेरिजाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गोङगुबु बसबार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगुबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 98235527763
3: सुन होमवर्क देखाउ त
4: टिचर
3: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टिचर मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
3: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
6: एउटा कुरा के बुढी यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि ल हिसाब गर त एकचोटि
7: ल बुढा त्यो त मलाई थाहा छँदैछ नि त्यसैले त म दोलेगौडाको बनकेवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु
6: ए हो र जाउन त त्यसो भए
7: हजुर हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ
8: प्रोप्राइटर विवेश गुप्ता सिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहु
7: मोबाइल 9841419634 र 9008523058
9: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
0: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
11: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
12: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
13: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट स्टोरेज स्टील आदि सँगै किचन का अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9850623128 र 9842614726।
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
17: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9850656996।
18: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
19: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
18: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
19: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
18: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
18: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
20: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460 67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
9: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
10: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ पैसा छैन।
9: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 98460 26617 र 98161 38981।
11: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285।
13: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
14: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
13: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
15: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुन चाँदी दोकान।
0: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460 69246 98058 0008।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
17: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौलाई।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98460-61268,
17: 98560-61268।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।
5: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
6: पण्डित बहादुर सुन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
7: ओमकार
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
6: विस्तृत जानकारीको लागि फोन नम्बर 98560 5034।
8: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 98560062676
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेन त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
12: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
12: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
3: शुक्ला गण्डकी एफएम 97.6।
16: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
17: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
16: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
17: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
16: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
17: फोन गर्नुहोस् 0635905511।
18: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
20: सम्पर्क 0654142121, मोबाइल 9856035921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्नु पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
22: ए भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने।
21: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो।
22: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
21: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो।
23: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
18: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 9846080829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
24: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
25: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
24: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
26: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
27: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
26: ओम एम आभूषण सुन चाँदी दोकान।
24: प्रोप्राइटर मीन बहादुर सुनार। फोन 0665705537। मोबाइल नम्बर 9846069246, 9098008।
0: आहा कति राम्री भएकी सबै रूप रङ्ग नै फेरी छौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन
1: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि
0: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
1: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
0: प्रोप्राइटर रोशनी श्रेष्ठ
1: मोबाइल नम्बर 9827103066 र 9840694530
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
4: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो
5: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
2: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
6: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन र होम डिलीवरी को व्यवस्था रहेको छ
9: विगत लामो समय देखि दुलेगौडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
28: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
6: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एंड डेकोरेशन
29: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
30: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
29: हजुर हजुर सेलिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
30: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
29: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
30: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
31: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
29: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825552763

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।
2: शुक्ला गण्डकी FM 97.6। स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो UPVC का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम, अब UPVC को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही UPVC अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9855229238 र 9800282938।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665700052, मोबाइल 9856288587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 9855343952 र 9806656586।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
11: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा, रुद्री व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
12: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426 र 98467349।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
6: ओहो बाबु, नमस्कार। स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
7: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
6: के केमा बानी पार्नुहुन्छ हो बाबु? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
7: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
6: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नु पर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
7: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
8: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाच, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले 12 स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संस्थालाई सम्मान गरेको छ। नगर परिसरमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमेल सिन्हा, प्रदेश सभा सदस्य श्यामराजा महत, संविधान सभा सदस्य आशा कोइराला, नगर प्रमुख कृष्णराज पण्डित लगायतले सम्मान गर्नुभयो। स्थापना दिवसमा नगरका 100 वर्ष पूरा भएका ज्येष्ठ सदस्यहरू गणेश बहादुर राउत, इन्दुमाया गुरूङ, विभामाया गुरूङ, सुभद्रा पौडेल र मधु मालती आचार्यलाई सम्मानित गरिएको थियो। प्राध्यापक डाक्टर तर्फ प्राध्यापक डाक्टर बुद्धि बहादुर थापा, प्राध्यापक डाक्टर चन्द्र बहादुर थापा, प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम, प्राध्यापक डाक्टर सुरेश पौडेल र प्राध्यापक डाक्टर निर्मला जमर कटेल सम्मानित हुनुभयो। कला साहित्य र बाङ्मय तर्फ शेषमणी आचार्य, राष्ट्रिय खेलाडी एथलेटिक्स तर्फ इन्द्रा मल्ल, पशुपालन तर्फ रंजित इन्टिग्रेटेड एग्रो प्लान्टका संचालक शिवलाल रसाइली, कृषितर्फ वाग्ले कृषि तथा पशु फार्मका संचालक सुरेन्द्र वाग्ले, उत्कृष्ट महिला स्वयंसेविका मंजु श्रेष्ठ, नगरपालिकाको उत्कृष्ट कर्मचारी विनोद कडेल सम्मानित हुनुभयो। पूर्व मन्त्री तथा संविधान सभा सदस्य आशा कोइराला, निवर्तमान नगर प्रमुख किसान गुरूङ, निवर्तमान उप प्रमुख सविता रसाइली, पूर्व गाविस अध्यक्ष महेश्वर भट्टराई, मित्रबन्धु शर्मा र मोहन बहादुर थापा, पूर्ण गाविस उपाध्यक्षहरू रामचन्द्र उपाध्याय, चुनामणी पौडेल, देवीराम अधिकारी, बलबहादुर शाही, थमन बहादुर आली, देवनारायण श्रेष्ठ, दिलकुमार श्रेष्ठ, पूर्णबहादुर गुरूङ र खेमराज अधिकारी सम्मानित हुनुभयो। पूर्व प्रधान पञ्च रोल बहादुर गुरूङ, नारायण प्रसाद भट्टराई, वेद प्रकाश पोखरेल सम्मानित हुनुभयो। पूर्व उप प्रधान पञ्च मीन बहादुर राणा, देवनारायण श्रेष्ठ, मेज बहादुर गुरूङ, चौ बहादुर गुरूङ, नरबहादुर थापा मगर, पदम बहादुर थापा, बोधराज सिग्देल र लाल प्रसाद गर्दौलालाई सम्मान गरिएको हो। संस्थागत रूपमा सूर्य नेपाल प्राली हेल्प जर्मन संस्था, रूम टू रीड, यंग लिभिङ फाउण्डेशन नेपाल र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीलाई सम्मान गरिएको हो। नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमेल सिन्हा, संविधान सभा सदस्य आशा कोइराला, प्रदेश सभा सदस्य श्यामराजा महत, नगरका सल्लाहकार रामचन्द्र उपाध्यक्ष, पूर्व नगर प्रमुख किसान गुरूङ लगायतले बोल्नु भएको थियो। 2071 वैशाख 25 मन्त्री परिषदको निर्णय अनुसार साबिक कादोलेगौंडा, खैरेनीटार र ढोटपेटे गाविसलाई समेटेर 2071 जेठ 7 गतेदेखि कार्यालय स्थापना भई शुक्ला गण्डकी नगरपालिका संचालनमा आएको हो। साथै 2073 फागुन 22 गतेको निर्णय अनुसार थप 3 गाविस, थप्रेक, राईपुर र फिरफिरे समेत गरी 2073 फागुन 30 गतेबाट वृहत शुक्ला गण्डकी नगरपालिकाको रूपमा संचालनमा आएको हो। गण्डकी सरकारले नागरिकलाई उपचारबाट वञ्चित नहुने गरी ऐन ल्याएको छ, जस अनुसार अस्पतालले पहिले बिरामीको उपचार र त्यसपछि मात्र पैसा लिन पाउने व्यवस्था ऐनमा गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको हो। प्रहरी रिपोर्ट वा धरौटी नभएको आधारमा पनि आकस्मिक उपचारबाट वञ्चित गर्न नपाइने नियम ऐनमा राखिएको हो। यस्तै मदिरा, सुर्ती, जंकफूडको विज्ञापन गर्न नपाइने र विद्यालय तथा अस्पतालको 100 मिटर वरपर बेच्न नपाइने व्यवस्था ऐनमा छ। ऐनमा उल्लेख भए अनुसार पैसा नभएको वा प्रहरी रिपोर्ट नल्याएको कारणले अस्पतालले आकस्मिक उपचार गर्न नमाने 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुनेछ। बिरामीलाई पर्न गएको नोक्सानीको क्षतिपूर्ति समेत सोही संस्था वा व्यक्तिबाट भराउने व्यवस्था ऐनमा छ। निषेधित क्षेत्रमा मदिरा, सुर्ती, जंकफूड बिक्री वितरण गरेमा वा सेवन गरेमा संघीय कानूनहरू आकर्षित हुनेछन्। यसलाई 30,000 सम्म जरिवाना र निषेधित क्षेत्रमा बेच्नेलाई प्रचलित कानून अनुसार कड़ा कार्यवाही हुने व्यवस्था छ। सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरूङलाई दिएको छ। गत शनिबार जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशपछि उपकुलपति डाक्टर भरत बहादुर खत्री र निर्देशक डाक्टर प्रेमराज पंगेनी सहित 31 जना पदमुक्त भएका थिए। निमित्त निर्देशकमा भने अहिलेसम्म नियुक्त भएको छैन। कार्यालयका सूचना अधिकारी सुशील कुमार रल्यालका अनुसार बिहिबार उनको नियुक्त भएको र आजदेखि कार्यभार सम्हाल्नेछन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गण्डकी अस्पताल संचालन र चिकित्सा शास्त्रको स्नातक र स्नातकोत्तरको पढ़ाई हुँदै आएको छ। प्रतिष्ठानमा प्रमुख नहुँदा दैनिक काममा अवरोध उत्पन्न हुने भएपछि सरकारले गुरूङलाई निमित्तको जिम्मेवारी दिएको हो। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौंको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ। पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिसँगै आधारभूत अस्पतालमा बढ़ाइएको विशेषज्ञ सहितको सेवाका कारण उक्त संख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताउनुभयो। गण्डकी प्रदेश सरकारले 2076 सालदेखि जोखिममा परेका गर्भवती र सुत्केरीको निशुल्क हवाई उद्धार शुरू गरेकोमा यो सुविधा वर्ष 10 जनाले लिएका थिए। त्यसै गरी 2077 33, 2078 8, 2079 5, 2080 4, 2081 1 र 2082 यता हालसम्म 6 जनाले सुविधा लिएको उहाँले जानकारी दिनुभयो। म्याग्दीको मंगला गाउँपालिका 2 बाबिया चौरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पढ्दै कमाउँदै गर्न थालेका छन्। विद्यालयमा संचालित प्राविधिक धारतर्फको बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आमदानी पनि गर्ने गरेका हुन्। विद्यालयमा प्राविधिक धार कक्षा 9 देखि 12 सम्म अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो मेहनतबाट आमदानी पनि गर्ने गरेका हुन्। बाली विज्ञान विषयमा पढ़ाई शुरू भएपछि विद्यार्थी कक्षा कोठामा पढ्ने र करेसा बारीमा पुगेर कृषिजन्य उत्पादन को बारेमा अध्ययन र अनुसन्धान सँगै सिजन अनुसारको कृषि उत्पादन गरी स्थानीय बाबियाचौर बजारमा बिक्रीको लागि पनि लैजाने गरेका छन्। विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगत्मक अभ्यासको लागि 5 रोपनी जग्गा भाडामा लिएर तरकारी लगाइएको छ। उक्त जग्गामा उत्पादन भएका तरकारीलाई टिपेर बाबियाचौर बजारमा बिक्री गर्ने गरेको प्राविधिक धारका संयोजक शिक्षक करण करेलले बताउनुभयो। लमजुङको राइनास नगरपालिका अन्तर्गत रहेको चेपे नदी किनारमा दर्ता अनुमति बिनाई क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ। जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा उनीहरूले दर्ता र अनुमति बिना नै क्रसर उद्योग सञ्चालनमा ल्याइरहेको पाइएको हो। राइनास नगरपालिका छस्याउले स्थित चेपेघाट वरपर सञ्चालनमा रहेको 3 वटा क्रसर उद्योग जिल्लामा दर्ता गर्ने निकायमा दर्ता नै नगरी र अनुमति लिनुपर्ने निकायमा अनुमति नै नलिई सञ्चालन गरिरहेको पाइएको हो। सञ्चालकले संयुक्त लगानीको लागि कम्पनी रजिष्टरको कार्यालयमा कम्पनी दर्ता गरेको तर सम्बन्धित निकायमा उद्योग दर्ता नै नगरी र अनुमति नै नलिई सञ्चालन गरेको पाइएको प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो। उहाँका अनुसार सञ्चालनमा रहेका क्रसर उद्योग मापदण्डभित्रका पनि छैनन्। जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर गुरूङ नेतृत्वको जिल्ला स्तरीय अनुगमन समितिले एग्रो डायमण्ड कन्स्ट्रक्सन प्राली मंगल मार्ग कन्स्ट्रक्सन एण्ड क्रसर प्राली र चम्पावती रोडा ढुङ्गा बालुवा प्रशोधन केन्द्र गरी 3 वटा क्रसर उद्योग अनुगमन गरेको थियो। अनुगमनको क्रममा उद्योगका संचालकलाई उद्योग स्थलमा बोलाए पनि कतिपय संचालक नआएको अनुगमन समितिले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब परीक्षक जितेन्द्र कुमार बस्नेत सशस्त्रका विकास अधिकारी डिभिजनल वन अधिकृत दीपक प्रसाद पण्डित प्रमुख कोष नियन्त्रक भवराज जोशी जिल्ला समन्वय अधिकारी महेश सुवेदी राइनास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी इन्जिनियर लगायतले क्रसर उद्योगको अनुगमन गर्नुभएको थियो। जिल्ला समन्वय अधिकारी महेश सुवेदीका अनुसार नेपाल सरकारले जारी गरेको ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 तोके बमोजिमको मापदण्ड पूरा गरे नगरेको अनुगमन गरिएको हो। क्रसर उद्योगमा कैफियत देखिएकोले उद्योग दर्ता तथा नवीकरण इजाजत पत्र तथा अन्य कागजात जिल्ला अनुगमन समितिमा पेश गर्न निर्देशन दिएको उहाँले बताउनुभयो। गोर्खाका 2 वटा सड़क आयोजनाको काम अलपत्र पारेको भन्दै पूर्वाधार विकास कार्यालय गोर्खाले निर्माण कम्पनीहरूलाई ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै काममा चरम लापरवाही गर्ने 2 निर्माण व्यवसायीलाई 7 दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन अल्टिमेटम दिएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार पटक पटकमा थप गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि निर्माण कार्यमा कुनै प्रगति नभएपछि यस्तो कदम चालिएको जनाइएको छ। गोर्खाको नरेश्वर पाडिनी चौतारा निबेल ताकुकोट सड़क सड़क स्तरोन्नतिको लागि एमएस अमर ज्ञानेश जेबीले ठेक्का पाएको थियो। आर्थिक वर्ष 2077-78 सम्झौता भएको यो सड़क लामो समयदेखि कामलपत्र छ। त्यस्तै माछाखोला लप्सीबोट यामगाउँ गुम्दा सड़कको निर्माणको जिम्मा अमर पीआर नाना जेबीले पाएको थियो। 2076 र 77 ठेक्का पाएको यस जेबीले पनि निर्धारित समयमा काम नसकी आयोजनालाई अलपत्र पारेको कार्यालयले जनाएको छ। बागलुङ जिल्लामा लोपन्मुख सती घाटुनाथ संरक्षण गरिएको छ। पश्चिम बागलुङको बडीघाट गाउँपालिकाको सिसा खानी र गलकोट नगरपालिकाको पाण खानी र रिघामा झण्डै 300 वर्ष पुरानो सती घाटुनाथ प्रचलनमा छ। बागलुङमा घाटुनाथको लिखित दस्तावेज नभए पनि अन्यत्रबाट साविकको सिसा खानी गाविसको सिसा खानी र पाण्डव खानीको गाविसको तामा खानीमा काम गर्न आएका कामदारले बडीघाट र गलकोटमा सती घाटुनाथ प्रचलन ल्याएको स्थानीय अगुवा बताउनुहुन्छ। घाटु गुरू कुलबहादुर भुजेलका अनुसार सती घाटुनाथको इतिहास खोज्दै जाँदा अहिले 5 औं पुस्तासम्म मात्रै जानकारी पाउन सकिन्छ। विक्रम सम्बत 1978 यताको पुस्ताले घाटु नाचेको जानकारी छ, त्यसअघिको कुनै जानकारी छैन। घाटु गुरू भुजेलले भन्नुभयो, बडीघाट गाउँपालिका 4 जलजलाको झुले डाँडाबाट सिसा खानी नाच्न थालिएको सती घाटु अहिले जलजलाको झुले डाँडामा भने लोप भइसकेको भुजेलले बताउनुभयो। झुले डाँडाका घाटु गुरू सिसा खानी बसाइसरेपछि सिसा खानीमा सती घाटुले निरन्तरता पाएको हो। बडीघाट गाउँपालिका 3 का वडाध्यक्ष खड्क बहादुर पुनका अनुसार सती घाटुको गीत लेखन पुस्तान्तरण तथा विधि बारे लिखित दस्तावेज तयार गर्ने योजना वडा कार्यालयले बनाएको छ। घाटुको संरक्षण प्रवर्धन र प्रचार प्रसारको काम भइरहेको उहाँको भनाइ छ। यस्तै गलकोट नगरपालिका वडा 10 पाण्डव खानीमा पनि सती घाटुको दस्तावेजीकरण गर्ने काम गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले 3 वर्ष अघि अडियो रेकर्डको लागि सहजीकरण गरेको घाटु संयोजन गर्नुहुने स्थानीय गिरी प्रसाद थापाले बताउनुभयो। नेपाली सेनाको 2 दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। यहाँको घर पझोङ गाउँपालिका जोमसोम स्थित नेपाली सेनाको इन्द्रवक्स गढ़को आयोजनामा बिहिबारदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू गरिएको हो। उच्च हिमाली क्षेत्र, अक्सिजनको कमी, अत्याधिक चिसो र भौगोलिक विकटताको कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणको साथै खोज तथा उद्धार कार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रवक्स गढ़ले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट 4 जना टोलीसहित इन्द्रबक्सगढ़ र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिब 55 जना भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्सगढ़ले जनाएको छ। नेपालको एकमात्र शिकार आरक्षित क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँचितुवा गणनाको लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। नाउ र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँचितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा 3 समूहले 6 वटा शिकार ब्लकमा राखेर फर्केको बताउनुभयो। नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पदमार्ग बनाउने योजना अन्यलमा परेको छ। आरक्षले स्वीकृति नदिँदा ढोरपाटन बुकीपाटन फागुने हुँदै सुट्टीबाङ जोड्ने पदमार्ग निर्माण गर्ने योजना अन्यलमा परेको हो। ढोरपाटनको पल्लो क्षेत्रमा पदमार्ग बनाउन स्वीकृत मागे पनि आरक्ष कार्यालयले वनलाई देखाएपछि योजना सम्झौता हुन सकेको थिएन। योजना सम्झौता नहुँदा पदमार्गको लागि विनियोजित 15 लाख रूपियाँ बजेट फ्रिज हुने अवस्था आएको एकीकृत सेवा कार्यालयका शाखा अधिकृत नारायण रिजालले बताउनुभयो। उपत्यकामा रमाउने पर्यटक पछिल्लो समय पैदल यात्रा र घोडा चढ़ी मार्फत ढोरपाटनको पल्लो क्षेत्रमा पुग्न थालेपछि कार्यालयले पदमार्ग बनाउने योजना बनाएको थियो। हवस् त, हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल newsshukladakei@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848484000। सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भए सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, निकै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9855462827 र 9864435031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबिल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबिल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबिल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
6: मोबाइल 9855602577।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9891411178, 9560007178।
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
14: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
15: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
18: नेपाल सरकार, विज्ञापन हो।
1: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-41-60 र 9840-78-022।
18: शुक्ला गण्डकी FM 97.6।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौं, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
7: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9855612474।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: कान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, सेङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
12: धूम्रपान भनेको के हो?
11: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
12: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
12: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
11: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
12: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
12: साथीभाइको लहलहैमा नपरौं,
11: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
12: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
11: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
12: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
3: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर कारपेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
14: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
14: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702525 मोबाइल 9856033878 9841656158
15: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
15: के शर्त हो त्यस्तो सुनौ न त हामी पनि
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
15: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0654124160 र 9846078022
17: शुक्ला गण्डकी FM 97.6

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम दिलीगौडा तनहुँ,
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 मोबाइल नम्बर 98 60 61 268
4: 98 60 60 268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98 460 67 645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी म पनि 12 वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: भाउजू होइन भाउजू, किन निराश भएर बस्नु भएको?
2: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
7: ल भाउजू पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
2: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड, मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4, धुलिगौडा, सोनुप्सी सप्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्विड सप सँगै जोडिएको प्रोपाइटर शिव बहादुर श्रेष्ठ सुनिल श्रेष्ठ सम्पर्क 0635907707 मोबाइल 98171 45234 98560007008।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: डिपू लेक, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
1: नार्कद्वारा अहिलेसम्म 177 बालिका, 1276 जात सिफारिश, कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
2: जनशक्तिको अभाव जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्ने छ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
1: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको हो। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी धेरै हुने देखिन्छ। जेठ 18 असोज 14 चार महीनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेश प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ।
1: यसैबीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इण्डियन ओसियन डाइपोल तथा आर्टिक ओसिलेशन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाई छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड़ दिनुपर्ने बताउनुभयो।
0: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियता क्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउन गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि अघि बढ़ेको छ।
1: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
0: विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 40 वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधि प्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा खुलेको सो घोषणा पत्र र अहिले कुनै राजनैतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी प्लेगारिजम नगरेको सो घोषणा पत्र समावेश गर्नुपर्ने उल्लेख छ। उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले प्रकाशन गरेको सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरे। सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कृषि अनुसन्धानको क्षेत्रमा नार्कले गरिरहेको काम र चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त, लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार यूएईको फुजेरामा
11: भर्खरै भएका केही छिटपुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्य पूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्य पूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्य पूर्वमा कार्यरत झण्डै 18,00,000 नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औल्याइएको छ।
0: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। नार्कका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1,276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका नार्कले जनाएको छ। प्रविधि अनुसन्धान यसमा नार्कको समस्या तथा चुनौतीबारे साथी विकास चापागाईले कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
13: विशेष गरेर नार्कले नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवनस्तरलाई समस्या समाधान गरी र जीवनस्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्वपूर्ण कुरा विभिन्न कृषि बालीको र पशु तथा पक्षीको विभिन्न वस्तुहरूको नस्ल विकास र विभिन्न बालीहरूको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1,159 विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121 प्रतिशतको अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौ र जसमा रोग किरा बाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन विधि यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पक्षीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधन का कुराहरूमा पनि हामी प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
14: यसका उपलब्धिहरू चाहिँ के छन्?
13: उत्पादकत्वमा लगभग दोब्बर हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरूमा प्रविधिहरू मार्फत बेमौसमी तरकारी मध्य पहाड़को सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटरबाट उसले 50,000 पनि आमदानी गर्न सक्छ।
14: नार्कको अबको योजना चाहिँ के छ?
13: विशेष गरेर 2-3 समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन पार्टी हिसाबबाट अब जस्तै नयाँ नयाँ पालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संघीयतामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भर्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाचबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 पालिकाहरूको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन, त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीहरूको आर्थिक वर्ष सञ्चालन गर्छौँ।
14: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
13: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
0: उहाँ हुनुहुन्थ्यो नार्कका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
15: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
15: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
4: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
11: अब बाँकी खबर। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देवखुरी क्षेत्रमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।
0: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निप्से आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको हो। निप्से 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते निप्से 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। फाइनान्स, जलविद्युत, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको शेयर घटबढ़ भएन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.93 अर्ब कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 कित्ता सेयर 3.28 अर्ब रूपियाँमा किनबेच भएको छ।
11: सुनको भाव आज तोलामा 1,100 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमरोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ।
11: दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। घोराही उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आइतबार पनि पठन पाठनलाई निरन्तरता दिने निर्णय गरेको हो। केन्द्र सरकारले हप्तामा 2 दिन अर्थात शनिबार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो। तर घोराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढ़िरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सर्वसाधारणमा यसको जोखिम अत्यन्तै कम रहेको जनाएको छ। डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसुआइयाबाट केप भडेतर्फ जाँदै गरेको बेलायती पानी जहाज एमबी ओन्डीएसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म 3 जनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरण अनुसार 5 जनामा संक्रमण पुष्टि भएको छ। थप 3 जनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्यूएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अप्नाउन र अफवाह तथा अतिरंजित सूचना फैलन नदिन पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ।
11: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल ए का मयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मित पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेल हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यही वैशाख 28 जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 अन्तर्गतको खेल हुँदैछ।
0: नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लीग खेल्ने भएका छन्। लोकेशले इन्टरवर्क इन्कर्सबाट यू टी20 बेल्जियम खेल्ने भएका हुन्। क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
11: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे दिल्लीको अरूण जेटली स्टेडियममा शुरू हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अंकसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अंकसहित 8 स्थानमा छ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
11: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण। गर्मी धेरै हुने सम्भावना। आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: लिपुलेक लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
11: नार्कद्वारा अहिलेसम्म 170 बालिका 1276 जात सिफारिश। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
0: पानी जहाज जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई,
11: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Shukla Gandaki FM 97.6.
1: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त धुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: धुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98568285।
10: सूचना स्तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी छ।
11: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
5: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: आज पनि खाना काँच्छ नि? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउन। भन न, किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदायको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
10: धूम्रपान भनेको के हो?
9: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
10: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
10: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
9: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
10: धूम्रपानको धुवाले वर्षेनी

0: धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बच्ने उपाय।
0: साथी भाइको लहलहैमा नपरौं।
1: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं।
0: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
1: सार्वजनिक स्थलमा धूम्रपान नगरौं।
0: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9864597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz रेन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान। सर्वोच्च अदालतद्वारा सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी। संघीय सरकारसँग सचेत रहन प्रदेश र स्थानीय तहलाई कांग्रेस सभापति थापाको आग्रह। सरकारको नीति तथा कार्यक्रम वैशाख 28 गते। शुक्ला गण्डकी नगरपालिकाको 12 स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्थालाई सम्मान। जिउँदै रहेका निवर्तमान जनप्रतिनिधिलाई बिर्सिएको भन्दै वार्ड नम्बर 12 का निवर्तमान वडाधीशी मनराजको व्यङ्ग्य। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपाल 1 को लगातार दोस्रो जित र अमेरिका 3 विकेटले पराजित। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी आह्वान गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले जेठ 4 गतेभित्र उजुरीको समय तोकेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिन 10 दिनको समय तोकिएको जानकारी दिनुभयो। सो अवधिभित्र प्रमाणसहित उजुरी उहाँले दिन आग्रह गर्नुभयो। उजुरी कतक नाम गोप्य राखिने समितिले जनाएको छ। संवैधानिक परिषदको बिहिबार बसेको बैठकले 4थो वरियतामा रहेका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गरेको थियो। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशले कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रणपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारी समेतले दायर गरेको रिटमा सर्वोच्चले दोस्रो सुनवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो। विस्तृत आदेश केही बेरमा आउने सर्वोच्च अदालतले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संघीय सरकारले गरेका गलत काम प्रदेश र स्थानीय सरकारले दोहोर्याउन नहुने बताउनु भएको छ। ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित ग्रीन टेबल छलफल श्रृंखला अन्तर्गत सुकुम्बासी समस्या सम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारका कमजोरी दोहोरिन नहुने स्पष्ट सन्देश दिनुभयो। उहाँले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानून भन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने बताउनुभयो। डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै उहाँले कानून नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिनुभयो। कानूनले दिएको अधिकार भन्दा बाहिर गएर केही पनि गर्नु हुँदैन थापाले भन्नुभयो। सभापति थापाले दशकौंदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो। सरकारले वैशाख 28 गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। अपरान्ह 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसैगरी दिउँसो 2 बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाका छुट्टा छुट्टै बैठक बस्नेछ। शुक्रबार बसेको मन्त्री परिषदको बैठकले वैशाख 28 गते राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो। बैठकको तयारीका विषयमा छलफल भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। तनहको शुक्ला गण्डकी नगरपालिकाले 12 स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संस्थालाई सम्मान गरेको छ। नगर परिसरमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमिल सिन्हा, प्रदेश सभा सदस्य श्याम राजा महत, संविधान सभा सदस्य आशा कोइराला, नगर प्रमुख कृष्णराज पण्डित लगायतले सम्मान गर्नुभयो। स्थापना दिवसमा नगरका 100 वर्ष पूरा भएका ज्येष्ठ सदस्यहरू गणेश बहादुर राउत, इन्दुमाया गुरूङ, विवा माया गुरूङ, सुभद्रा पौडेल र मधु मालती आचार्यलाई सम्मान गरिएको छ। प्राध्यापक डाक्टर तर्फ प्राध्यापक डाक्टर बुद्धिबहादुर थापा, प्राध्यापक डाक्टर चन्द्रबहादुर थापा, प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम, प्राध्यापक डाक्टर सुरेज पौडेल र प्राध्यापक डाक्टर निर्मला जम्मर कटेल सम्मानित हुनुभयो। कला साहित्य र वाङ्मयतर्फ शेषमणि आचार्य, राष्ट्रिय खेलाड़ी एथलेटिक्स कि इन्द्रा मल्ल, पशुपालनतर्फ रंजित इन्टिग्रेटेड एग्रो प्रणालीका संचालक शिवलाल रसाइली, कृषितर्फ वाग्ले, कृषि तथा पशु फार्मका संचालक सुरेन्द्र वाग्ले, उत्कृष्ट महिला स्वयंसेविका मंजू श्रेष्ठ, नगरपालिकाको उत्कृष्ट कर्मचारी विनोद कण्डेल सम्मानित हुनुभएको जनाइएको छ। यसैगरी पूर्व मन्त्री तथा संविधान सभा सदस्य आशा कोइराला, निवर्तमान नगर प्रमुख किसान गुरूङ, निवर्तमान उप प्रमुख सविता रसाइली, पूर्व गाविस अध्यक्ष महेश्वर भट्टराई, मित्रबन्धु शर्मा र मोहन बहादुर थापा, पूर्व गाविस उपाध्यक्षहरू रामचन्द्र उपाध्याय, चुडामणि पौडेल, दिल्लीराम अधिकारी, बलबहादुर साई, थमन बहादुर आले, देवनारायण श्रेष्ठ, दिलकुमार श्रेष्ठ, पूर्णबहादुर गुरूङ र खेमराज अधिकारी सम्मानित हुनुभयो। पूर्व प्रधानपञ्च रोल बहादुर गुरूङ, नारायण प्रसाद भट्टराई, वेद प्रकाश पोखरेल सम्मानित हुनुभयो। पूर्व उप प्रधानपञ्च मीन बहादुर राणा, देवनारायण श्रेष्ठ, मिज बहादुर गुरूङ, चौबहादुर गुरूङ, नरबहादुर थापा मगर, पदमबहादुर थापा, बोधराज सिग्देल र लालप्रसाद गर्तौलालाई सम्मान गरियो। कक्ष बाह्रमा 100% विद्यार्थी उत्तीर्ण गराउन सफल पञ्चमुनिदेव माविका शिक्षक टुकादेवी पौडेल र चन्द्रबहादुर गुरूङ, तालबेसी माविका सुभाष चापागाई, सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूलका प्रेम कला थापा र जनार्दन दाहाललाई सम्मान गरियो। कक्ष दशमा उत्कृष्ट अङ्क ल्याउने पञ्चमुनिदेव माविका सुशान्त सिग्देल, कक्ष बाह्रमा स्वयं विद्यालयका भूपेन्द्र गुरूङ र स्नातक तहमा भानुभक्त बहुमुखी क्याम्पसकी मुना कार्कीलाई उत्कृष्ट विद्यार्थीको रूपमा सम्मान गरिएको थियो। यसैगरी कक्षा दशमा 100% विद्यार्थी उत्तीर्ण गराउन सफल जनकल्याण माविका 6 जना, पञ्चमुनिदेव माविका 3 जना, तालबेसी माविका 3 जना, माउन्ट अन्नपूर्ण एकाडेमीका 4 जना, लिटिल गार्डन इङ्ग्लिस बोर्डिङ स्कूलका 4 जना, ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूलका 5 जना र ब्राइट फ्यूचर माध्यमिक विद्यालय का 1 जना शिक्षकलाई सम्मान गरिएको थियो। संस्थागत रूपमा सूर्य नेपाल प्राली, हेल्फे जर्मन संस्था, रूम टू रिड, युङ लिभिङ फाउण्डेशन नेपाल र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गोठीलाई सम्मान गरिएको थियो। नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमुसिना, संविधान सभा सदस्य आशा कोइराला, प्रदेशसभा सदस्य श्यामराजा महत, जिल्ला समन्वय समिति संयोजक शान्ति रमन वार्ली, घिरिङ गाउँपालिका अध्यक्ष ओम बहादुर थापा, नगरका सल्लाहकार रामचन्द्र उपाध्याय, पूर्व नगर प्रमुख किसान गुरूङ, पूर्व नगर उप प्रमुख सविता रसाइली, प्राध्यापक डाक्टर बुद्धिबहादुर थापा, पूर्व प्रधानपञ्च नारायण प्रसाद भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका अध्यक्ष हरिबहादुर खड्का, नेपाली कांग्रेसका नगर सभापति गोपी बहादुर गुरूङ, नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष लोकनारायण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष शरण सापकोटा लगायतले बोल्नु भएको थियो। कार्यक्रममा स्वागत नगर उपप्रमुख कुम्बहादुर विका राजु, धन्यवाद कार्यपालिका सदस्य खिमबहादुर कुमार र सञ्चालन सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले गर्नुभएको थियो। 2071 वैशाख 25 मन्त्री परिषदको निर्णय अनुसार साबिका, दुलेगौंडा, खैरिङटा र ढोरफेदी गाविसलाई समेटेर 2071 जेठ 7 गतेदेखि कार्यालय स्थापना भई शुक्ला गण्डकी नगरपालिका सञ्चालनमा आएको हो। साथै 2073 फागुन 22 गतेको निर्णय अनुसार 3 गाविस थप्रेक, राईपुर र फिरफिरी समेत गरी 2073 फागुन 30 गतेबाट वृहत शुक्ला गण्डकी नगरपालिकाको रूपमा सञ्चालनमा आएको हो। यता स्थापना दिवसमा निवर्तन वडा अध्यक्ष र कार्यपालका सदस्यले भने आफूहरूलाई निम्तो नगरिएको भन्दै दुखी सो गरेका छन्। वडा नम्बर 12 का निवर्तन वडा अध्यक्ष मनराज गुरूङले निधन भइसकेका जनप्रतिनिधिलाई निम्तो गरिँदा जिउँदै रहेका निवर्तमान जनप्रतिनिधिलाई बिर्सिनुभयो भन्दै व्यङ्ग्य गर्नुभएको छ। आफूहरूलाई बेलैमा आधिकारिक निमन्त्रणा नभएपछि निवर्तन वडा अध्यक्ष र कार्यपालिका सदस्यले शुक्ला गण्डकी 11 जनवरीमा आज रमाइलो वनभोज आयोजना गरी सहभागी भएको बताइएको छ। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौंको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ। पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तर उन्नतिसँगै आधारभूत अस्पतालमा बढ़ाइएको विशेषज्ञ सहितको सेवाका कारण उक्त संख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताउनुभयो। गण्डकी प्रदेश सरकारले 2076 सालदेखि जोखिममा परेका गर्भवती र सुत्केरीको निशुल्क हवाई उद्धार शुरू गरेकोमा यो सुविधा त्यस वर्ष 10 जनाले लिएका थिए। त्यसैगरी 2077 2078 5 2080 4 81 र 2082 यता हालसम्म 6 जनाले सुविधा दिएको उहाँले जानकारी दिनुभयो। मेग्दीको मंगला गाउँपालिका 2 बाबिया चोरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पढ्दै कमाउँदै गर्न थालेका छन्। विद्यालयमा संचालित प्राविधिक धारतर्फको बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आमदानी पनि गर्ने गरेका हुन्। विद्यालयमा प्राविधिक धार कक्षा 9 देखि 12 सम्म अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो मेहनतबाट आमदानी पनि गरेका छन्। बाली विज्ञान विषयमा पढ़ाई शुरू भएपछि विद्यार्थी कक्षा कोठामा पढ़ने र करेसा बारीमा पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन अनुसन्धानसँगै सिजन अनुसारको कृषि उत्पादन गरी स्थानीय बाबिया चौर बजारमा बिक्रीका लागि पनि लैजाने गरेका छन्। विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि 5 रोपनी जग्गा भाडामा लिएर तरकारी लगाएको जनाइएको छ। लम्जुको राइनस नगरपालिका अन्तर्गत रहेको चेपे नदी किनारमा दर्ता अनुमति बिना क्रसर उद्योग सञ्चालनमा ल्याइएको पाइएको छ। जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरूले दर्ता र अनुमति बिना नै क्रसर उद्योग सञ्चालन गरिएको पाइएको हो। राइनस नगरपालिका 6 स्याउली स्थित चेपेघाट ओरपर सञ्चालनमा रहेका 3 क्रसर उद्योग जिल्लामा दर्ता गर्ने निकायमा दर्ता नै नगरी र अनुमति लिनुपर्ने निकायमा अनुमति नै नलिई सञ्चालन गरिएको पाइएको हो। सञ्चालकले संयुक्त लगानीका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको तर सम्बन्धित निकायमा उद्योग दर्ता नै नगरी र अनुमति नै नलिई सञ्चालन गरेको पाइएको प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो। उहाँका अनुसार सञ्चालनमा रहेका क्रसर उद्योग मापदण्डभित्रका पनि छैनन्। जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरूङ नेतृत्वको जिल्ला स्तरीय अनुगमन समितिले एग्रो डायमण्ड कन्स्ट्रक्सन प्रणाली, मंगल मार्ग कन्स्ट्रक्सन एण्ड क्रसर प्रणाली र चम्पावती रोडा ढुङ्गा बालुवा प्रशोधन केन्द्र गरी 3 क्रसर उद्योग अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगका सञ्चालकलाई उद्योग स्थलमा बोलाए पनि कतिपय सञ्चालक नआएको अनुगमन समितिले जनाएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, सोक
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 9856602630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हाम्रो मोबाइल पसल दुलेगौंडामा
16: ₹100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
12: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
17: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ। आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
18: सम्पर्क 0654142121 मोबाइल 98565935921
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
19: yes, Yamaha.
20: अब सुन्नुहोस् पुरा समाचार
21: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
20: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
21: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
20: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
21: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
20: मध्यपान र धूम्रपान सेवन नगरौं
21: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
20: नेपाल सरकार विज्ञापन बोर्ड
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
23: भाउजू होइन भाउजू किन निराश भएर बस्नु भएको
24: हेर्नु न बाबु मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो उता छोरोले पनि ल्यापटप बिगारेको छ आज बनाउन लैजाने भनेको अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है
23: ल भाउजू पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ ल है भाउजू समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला
24: हजुर हामी कहाँ आइफोन सामसुङ रेडमी भिभो ओप्पो रियलमी किप्याड मोबाइल रेडियो लाइट ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ
23: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 दुलेगौडा सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको प्रोपाइटर शिव बहादुर श्रेष्ठ सुनिव श्रेष्ठ सम्पर्क 0635907707 मोबाइल 98171 45234 98560708
25: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
23: किन आमा के भएर
25: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
23: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
25: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
23: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
25: मोबाइल 98560043952 र 98066656586
26: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz
0: अब बाँकी समाचार सुन्नुहोस् गोर्खाका दुईवटा सड़क आयोजना काम अल्पत्र पारेको भन्दै पूर्वाधार विकास कार्य गोर्खाले निर्माण कम्पनीहरूलाई ठेक्का तोड्ने चेतावनी दिएको छ कार्यालयले एक सूचना जारी गर्दै काममा चरम लापरवाही गर्ने दुई निर्माण व्यवसायलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन अल्टिमेटम दिएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार पटक पटक म्याद थप गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि निर्माण कार्यमा कुनै प्रगति नभएपछि यस्तो कदम चालिएको हो। गोर्खाको नरेश्वर पाणिनी चौतारा निवेल ताकुकोट सड़क खण्ड स्तरोन्नतिको लागि एमएस अमर ज्ञानेश देवीले ठेक्का पाएको थियो। बागलुङ जिल्लामा लोपोन्मुख सतीघाटुनाथ संरक्षण गरिएको छ। पश्चिम बागलुङको बडीघाट गाउँपालिकाको सिसाखानी र गलकोट नगरपालिकाको पाण्डाखानी र रिगामा झण्डै 300 वर्ष पुरानो सतीघाटुनाथ प्रचलनमा छ। बागलुङमा घाटुनाथको लिखित दस्तावेज नभए पनि अन्यत्रबाट साबीको सिसाखानी गाविसको सिसाखानी र पाण्डव खानी गाविसको तामाखानीमा काम गर्न आएका कामदारले बडीघाट र गलकोटमा सतीघाटुनाथ प्रचलनमा ल्याएका स्थानीय अगुवा बताउनुहुन्छ। घाटु गुरू कुलबहादुर भुजेलका अनुसार सतीघाटुनाथको इतिहास खोज्दै जाँदा अहिले पाँचौं पुस्तासम्म मात्रै जानकारी पाउन सकिन्छ। 1978 यताको पुस्ताले घाटु नाचेको जानकारी छ, त्यसअघिको कुनै जानकारी छैन। घाटु गुरू भुजेलले भन्नुभयो, बडीघाट गाउँपालिका चार जल जलाको झुले डाँडाबाट सिसा खानी नाच्न थालेको सतीघाटु अहिले जल जलाको भोले डाँडामा भने लोप भइसकेको भुजेलले जानकारी दिनुभयो। नेपाली सेनाको दुई दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। गरबजोङ गाउँपालिका जोमसुम स्थित नेपाली सेनाको इन्डरबक्स गणको आयोजनामा बिहिबारदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू गरिएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्याधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्माबाट चारजना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षाले कैसाङबाट गरी करिब 55 जना भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ। नेपालको एकमात्र शिकार आरक्षित क्षेत्र ढोरपाटनमा पहिलोपटक यही चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर तीन समूहले 3200 मिटरदेखि 5500 मिटरको जाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। नाउ र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदी अनुसार 56 क्यामेरा तीन उहाँले 6 शिकार ब्लकमा राखेर फर्किएको बताउनु भयो। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नुपर्नेछ। नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पदमार्ग बनाउने योजना अन्यलमा परेको छ। आरक्षले स्वीकृति नदिँदा ढोरपाटन बुकीपाटन फागुनी हुँदै सुर्ती वान जोड्ने पदमार्ग निर्माण गर्ने योजना अन्यलमा परेको हो। ढोरपाटनको पल्लो क्षेत्रमा पदमार्ग बनाउन स्वीकृति मागे पनि आरक्ष कार्यालयले वनलाई देखाएपछि योजना सम्झौता हुन सकेको छैन। योजना सम्झौता नहुँदा पदमार्गका लागि विनियोजित 15 लाख रूपियाँ बजेट फ्रिज हुने अवस्था आएको एकीकृत सेवा कार्यालयका शाखा अधिकृत नारायण रिजालले बताउनुभयो। उपत्यकामा रमाउने पर्यटक पछिल्लो समय पैदल यात्रा र घोडचढ़ी मार्फत ढोरपाटनको उपल्लो क्षेत्रमा पुग्न थालेपछि कार्यालयले पदमार्ग बनाउने योजना बनाएको थियो। वर्षयामा ढोरपाटन बुकीपाटन फागुने हुँदै सुर्तीवाङ जोड्ने लेकाली गोरेटो बाटो हिलाम्मे हुँदा पदयात्रा जोखिमपूर्ण रहेको पर्यटकबाट गुनासो आएपछि एकीकृत सेवा कार्यालयले सिधी मार्ग बनाउन चाहेको छ। जनज्योति माध्यम विद्यालय भीमाक्षा तनहुँको बाल क्लबका अध्यक्ष विद्यालय क्याप्टेन र सहायक क्याप्टेन पदको मतदान कार्यक्रम अनुसार शुक्रबार सम्पन्न भएको छ। वैशाख 21 गते सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुरूप मतदान कार्यक्रम सम्पन्न भएको हो। बाल क्लबको अध्यक्षमा मार्कर चिन्हमा दीक्षा लामिछानी, दस्तुर चिन्हमा बिन्दिया रसाइली, किताब चिन्हमा क्याट्रिना श्रेष्ठको उम्मेद्वारी थियो। त्यसै गरी विद्यालय क्याप्टनमा क्यालेण्डर चिन्हमा रेणु अछामी, बस चिन्हमा सपना श्रेष्ठ, कम्प्युटर चिन्हमा प्रतिष्ठा रतनको उम्मेद्वारी रहेको थियो। विद्यालयको सह क्याप्टेनमा बेल्ट चिन्हमा कुञ्जल श्रेष्ठ र टाई चिन्हमा सूचना विकको उम्मेद्वारी थियो। सामाजिक विषयको पाठ्यक्रममा समावेश सिकाई उपलब्धिलाई सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गरिएको निर्वाचन कार्यक्रममा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो। रेडक्रसको अध्यक्षमा सगुन मरासिनी र बाल क्लबको अध्यक्षमा उपाध्यक्षमा अनुष्का तेन्सेना निर्विरोध निर्वाचित हुनुभएको थियो। कक्षा 6 10 जम्मा 287 विद्यार्थीले मतदान गरेका थिए। नेपालको निर्वाचन प्रक्रियाका सम्पूर्ण चरण पूरा गरी मतदान कार्य सम्पन्न भएको हो। यस प्रक्रियाबाट विद्यार्थीले व्यावहारिक सिकाई प्राप्त गरेका छन्। यस मतदान कार्यक्रममा विद्यालयका छात्रहरूले मात्र उम्मेद्वारी दिएका थिए। मतदान अधिकारीदेखि पर्यवेक्षक मतदान कर्मचारीको भूमिकामा समेत विद्यार्थी नै सक्रिय रूपमा रहेको जनाइएको छ। मतदान प्रक्रियाबाट बाल क्लबको अध्यक्षमा सबभन्दा बढ़ी 104 मत ल्याएर क्याटिना श्रेष्ठ विजयी हुनुभएको छ। त्यसै गरी बिन्दु रसाली 88 मत ल्याएर उपविजेता बन्नुभयो। दीक्षा लामिछानेले 77 प्राप्त भयो। हतार हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको छ। नेप्सी 15 कारोबार दिन दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते नेप्सी 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। आज फाइनेन्स जलविद्युत निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 235 कम्पनी शेयर बढ़ेकोमा 26 घटेको छ। यस्तै 8 कम्पनी शेयर भने घटबड़ भएको छैन। आज त्रिशुली जलविद्युत कम्पनीको शेयर 10% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन स्वावलम्बन लघुवित्तक शेयर सबभन्दा धेरै 6.5% घटेको छ। खेल समाचार। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 एक बलमा 7 गुमाएर भेटायो। नेपाल एका मयम यादवले 72 रन बनाएको जनाइएको छ। अमेरिकाका मिलिन्द कुमारले 2 लिनुभयो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 8 गुमाएर 262 रन बनाएको थियो। अमेरिकाका स्मिथ पटेलले शतक बनाउनुभयो। पटेल 108 बलमा 116 रन जोडेर आउट हुनुभयो। नेपाल एका पवन सराफले 2 तथा विपिन खत्री साहब बसीर अहमद शेर मल्ल रशीद खान र नारायण जोशीले 1-1 विकेट लिनुभयो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका समाचारका शीर्षकहरू पुनः एकपटक।

0: प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान, सर्वोच्च अदालतद्वारा सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी, संघीय सरकारसँग सचेत रहन प्रदेश र स्थानीय तहलाई कांग्रेस सभापति थापाको आग्रह, सरकारको नीति तथा कार्यक्रम वैशाख 28 गते आउने, शुक्लागण्डकी नगरपालिकाको 12 स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्थालाई सम्मान, जिउँदै रहेका निवर्तन जनप्रतिनिधिलाई बिर्सिएको भन्दै वार्ड नम्बर 12 निवर्तन वडा अध्यक्ष मनराजको व्यङ्ग्य, एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपाल ए को लगातार दोस्रो जित, अमेरिका 3 विकेटले पराजित। अवस्था हामीलाई तीन जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ, हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0965905511।
5: वर्षा, यदि सुन्न, यहाँ टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब युपीभीसीको साथमा।
4: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
6: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु?
8: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
8: मोबाइल 98560055770।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर सुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461 16878 98235 52 7073।

सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौंडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: को इंटरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: नोटेटाङ जिमिठौ जिङ्गु मातृभाषा सट्टाङ शुक्रबार बोहनी च्याउ बजे झिमी भाषा जगे नायटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमओ सहकार्य न्यानी सात पेटा अनुरुद्ध सुबया
5: सकेस्ता जोजलप्पा जी ज्ञान नारायण श्रेष्ठ ख मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान ढ्याउ जिमी आदिवासी जनजातीय नारा ड आ छिपुण्डा जी नुयाटङ अब जिमी टु ठाउँ भ्याए ढ्याउ नपाए श्रृङ्खलाए छिपुङ सकेस्ता एक एक लसकु सट ठोज्याज सकनी शुक्रबार बोनी च्याउ बजे शुक्ला गण्डी एफएम गुनेको दशमलव खु मेगा हजे प्रसारण ज्याचुन्न रेडियो ध्वनि तरंग नपाङ शुक्ला गण्डकी FM.com जिमी पात्र र नेपाली पात्रो एफसी वालिन जीवन्डा विश्व डाङ्गालङ फेना रेडियो ध्वनि तरंग आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेको थोप्ला खु मेगा हज र शुक्ला गण्डकी च्याटु युट्युब च्यानलङ न छिपुसु मालु बेलाए ठो कार्यक्रम गेने फेना ठो ज्याजय प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी पेउ दुलेउडा ख भ्या संस्कृति संरक्षण र प्रबन्धन याटा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपाङ सहकार याली ठोज्या आज डकाउ ख ठोस्या न्यौ हप्ता नपाए शुक्रबार खुनु बिख नखा बिस्का जात्रा सम्बन्धी खा यहाँ डिल आ अरिदेव न्यापूजा सेवा कोषे निपेको साधारण सभा र हिङेको अधिवेशन सम्बन्धी विषय यही खा र जिमी अरिदेव नेवा पूजा सेवा कोषे नपाए नाय आनन्द सुन्दर श्रेष्ठ अङ रचना याटु नेपाल भ्याए म्या सम्बन्धी रचयिता आनन्द सुन्दर नपाङ स्वाली खाँ टेटा जिगाचाङ न्या दिस वैशाख हिङ खुनु वाङ खुनु हिङगुनु वाङ खुनु जिमी अरिदेव न्यापोचा सेवाकोषे साधन सभा तथा हिङिङु अधिवेशनी नाया बेलबहादुर श्रेष्ठ नकु रमेश कुमार श्रेष्ठ छान्जे राजुराम श्रेष्ठ दामरी अमृत कुमार श्रेष्ठ नकु छान्जे सोमप्रसाद श्रेष्ठ दुजपुङ धनबहादुर खड्की ध्रुव कुमार मल्ल प्रकाश श्रेष्ठ देवेन्द्रमान श्रेष्ठ रूप कुमार मल्ल लक्ष्मी श्रेष्ठ चन्द्रकला श्रेष्ठ तेजनारायण श्रेष्ठ चयनजुल ढासाकिनी लेखा समिति संयोजकै टीकाराम श्रेष्ठ र दुजपुङ बुद्धिसागर श्रेष्ठ शर्मिला श्रेष्ठजुल ठोज्याज जुगु नायकत्व ज्याचुङ डौख र सञ्चालन छान्जे राजुराम श्रेष्ठङ याचुङ जिमी धिमी बाजा टोली धिमी ठ्याली ज्याजय लसकुसु याल पेमा नानी पिसुङ लिका बयाएर कुटुम्ब म्याई प्याखाल भ्याली छापो डगुल ठोज्याज अरिदेव न्यापुज ए नपाए नाय आनन्द सुन्दर श्रेष्ठङ रचना याटु नेपाल भ्याए डगाटु म्या ङ्याङा बिल आनाटा ठङ ठो ज्याजय पाहाङ डगाटु ड ठो म्यागोङ वोखुनु सकसिय ध्यान खिचाचु डौख म्यागोए भाव आए परिस्थिति नपाङ असाध्य मिलेजु डौख छ्या ढासकिनी आ ल्यासे ल्यामपुङ विदेश वाचुण्ड छे ज्याच जेचा डकट सञ्चमरुसा सञ्चमरु बेटी वास्तव याटा हिङे पुन्न मरु जाचा जेचाटा मफ बेटी जा ठ्याली नकेपुन्न मरु मनुषिसा घाटे वानी पुन्न मरु ठो म्याए भ्या गङ्गे डौख म्याए रचना याईमा रचनाकार आनन्द सुन्दर श्रेष्ठ ये ठौ खा या डिस तपाईँ नाय आनन्द सुन्दर श्रेष्ठज्यू ठो म्यागो रचना या बेटी छिए नुए गङ्गे सोच वैली रचना यहाँ डिल यहाँ डिउ ख ढ्याजी देसिन्न
6: सकसिता जोजलप्पा जुन जुन मेघ जिन डकाउ ख ठो मेघ चाहिने आए जी परिस्थिति जुन ड ओ अनुसार जी जुन मने खा मेटु ल यथार्थ ठो जी थङे यथार्थ न ख ओ जानी ठो मेघ जिन छौ सिर्जना याँ त छ्यारसाकिनी जी कायम ह्यापुङ जी मचा खचापुङ अब थौदे मरु छे मरु वो बिटी घैजे नानी ढसाकिनी जब थौ मचा खचापुङ थौ हन्ने मरुसिनी ज्याचा माङ बाजुकुन डसिनी एक खाम हेटे नानी मने छे न सुन्ने जे नानी छे न सुन्ने अब थौ क्या बुङ पुङ सक्कनी बाँझ डे ज्यासाने पनि मरुसिनी ज्याचा दिर्जा साने फेरि खान मजुल वजुको मको जी नखा सखा पनि ऐटुजे नानी जब मस्त पनि टु मरुसिनी ठौ कामटु मरुसिनी छु छपे छपुटु मजे नानी नच नाय भाजु ज्ञान नारायण धाउठियाटु ठो चाहिँ नि मेला पातो आउँलेन मरु ऐ सुन्ने ड मुनु सिउले न घाटे टक यङ्गे पुन मरु उस्तै परेछ मिस्तपु वानेमाले अवस्था ज्याता दिर्जापु वानेमाले अवस्था डो यथार्थ ख देशे अब जाठै नगे पनि मरु छे सन्च मरु ढासाकिनी माम्बा सन्च मरुको ढासाकिनी जाठै नगे पनि मरु थै अवस्था
5: डास्त
6: अगाडि बुन मरु गगुली ठाकु कासो ऐ ठाकु अवस्था जुन ड ओ ऐ जु मने ओ खाम हेटु ल खाम हेटे गर्द केन्नु जिङ नकाचाका वसाना छापु मरु अब जब छापु मरु मन त छापु मरुसी नि अनि छु छापेन
5: जिमी बाला बाला
6: अब जी
5: बुं किवा सकनी बान्ने गर्दैन
6: ओ खनि त ओ जुन नज ध्यान नै जी बा बु क्यापु बाँझ ड अब ज्यासाले मफ बामा पनि ढासिनी आशय आशय चुङले गोले विठौ कामे ढाइ आस हो मिखाडाङ खोबी दश कसी माम बापिनी मरु कामे आँखापन्टा वहाँ गुलिङ कमेटा वहाँ गुलिङ खाडिए मुलुकेन ड गुलिङ अस्ट्रेलिया अमेरिका गाँ गाँ युरोप ठ्याना ठौ मचा खचा पुङ वास्तवमै ऊ भुक्त भोगी पनि थाहा जी जी आफै नै छोकर जो मचा खचा न पिन्ने ड जिता अब ऊ पनि पिन्ने आँखा पन्ट वहाँ गुलिङ ज्यासन त वहाँ तर छुजी नानी ढाँचा किनी मने ऊ खुसी मजेन हानी सो त्यो नखा चखा उसले असाध्यै मछापेन हानी अनि ठपुन्ट भइसक ज्यासाने मफसा किनी ठौ मस्त हन्ने मरुले छु छु छु छु खापुङ मने मेटेन हानी उसले जाने आपाटो मछापेन हानी सो वे भाव जो मने हो ल ओसिनी ऊ मेग जिन चुवाइ खो
5: ठो म्या छिङ ठाना निङ्गे त मिलेजेन ल
6: मिलेजेन ठो मेग छ मैले ठो मेग चाहिँ जु शब्द रचना जु ख हुन्छ ठुकै संगीत प्रविधि विज्ञान अब टेक्नोलोजी जुन विकास जान वही अनुसार ठो चाहिँ संगीत चाहिँ एआईएन डको संगीत ख तर शब्द रचना जु ख वो शब्द रचना जु भाव जु ख ठो निङ्गे त मिलेजेन
5: ठो म्या त संगीत ब्याली गायककार पिनी सब्याली न निङ्गेता मिल्दैन नि
6: मजाए मिल्दैन छ्याता छ किनी अब विज्ञान प्रविधि जुन विकास ज्या जुन जु वही कारण सजिलो न जुल अब शब्द रचना चैसिनी ठ्याक्क घैँ खाले संगीत बेख ओ आफै एरेन्जेन हानी जिन डकाउँठो मेगे एकैछिन मने भएको ल अख्नु जी अधिवेशन अरिदेव ने पुज सेवा कसै अधिवेशन जुले जी ग्याङ्गा हुन्छ ठो मेगर्दा चाहिँ नि जी नगरपालिका है प्रमुख नगर प्रमुख न ठोटा चाहिँ नि सार्वजनिक यागु खो कार्यक्रमे जी कार्यक्रमे र एकैछि मने भएको ल जी तता के दाजु कि जापु मामबुवा पुसङ सकैछि मने भएको ल ठो गीतटा
5: ठो म्यागोटा युट्युब टेलिन सकिसन
6: जेना जी प्रयास यहाँ छन् छ्यारेस अझै ठोसले शब्द पनि भइसक मगाल ढेर्न पासा पिसङ जिता सल्लाह बेबिसन ढेर्न शब्द भइसक कमजुलो अझै भइसक मेघ जम्मा तीन मिनट अठार सेकेन्ड जुकुन सो मिनट जुकुन ठो मेघ ड ठोटा भइसा अझै शब्द पनि मिलाएमा उड नि जिङ अझै प्रयास याटाङ र ठो बाला जुसिनी जुकुन ठोटा युट्युब ज्या सान्तन जी
5: ओ म्या सकस्ट निङा दिसन न
6: जेना।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
3: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
6: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौंडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
3: ए हो र, जाउन त त्यसो भए।
6: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: प्रोपाइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4 मेन रोड, दुलेगौंडा, तनहुँ।
6: मोबाइल 98141-19634 र 98058-23058।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
4: मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
6: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो।
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
11: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
11: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
12: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
13: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक,
14: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56 558।
15: मेरिया मैनी, कस्तो राम्रो गहना!
16: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
14: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौं, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 चार, मोबाइल नम्बर 9847162068,
4: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560078।
2: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
9: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी 24 घंटा परामर्श सहित को फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
10: थप जानकारी को लागि सम्पर्क 0654143777 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
11: शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागन्ध केएफएम 97.6
1: लाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। हुर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एक अर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ, किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा

0: स्थित स्वतन्त्र जाँच बुथ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन् र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1,00,000 मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
2: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकुम्बासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, न त जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ, हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिम आदेश जारी भएको छ।
1: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ? यसमा
2: यसमा के बोलिएको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेशिराखेर त्यसलाई सुनवाई प्रक्रियालाई अगाडि बढाउँछौं।
1: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेशबारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधास्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौं।
3: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा चार टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि, किनभने त्यो
4: समीक्षा तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
3: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो, र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठुलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदी बहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ, र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ, तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
4: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो। यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
3: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि, हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने, बाढी सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना, सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो, र त्यहीँनिर बाढी घर घरमा बस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई, त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
4: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
3: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन, समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त, भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई दास बासको पाक्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौँ, र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ, र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
4: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
3: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ, र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो, र हामी अहिले अवलोकनको ठाउँमा छौँ, तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौ।
1: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना ढुङ्गाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: एकान्छी
2: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गंगोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
4: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
5: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं।
4: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपीचोक। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
13: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
16: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
17: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
18: ओमकार।
17: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
18: ओमकार।
17: अनि घरमा पूजा सामग्री पनि छैन भने
18: ओमकार।
17: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
18: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
17: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560750834।
19: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स, सुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 98560062676।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
22: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
22: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
22: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
23: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
0: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
24: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट। एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
25: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98575619 र 98694-5756।
24: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी चार भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0657414194, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसिकन सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0564142540, 0564143।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
2: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840604540।
3: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डित बहादुर सुन, पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
8: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौँ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
5: शुक्ला गण्डकी एफएम 97.6।
9: घटना दुर्घटना
10: कला संस्कृति
9: स्थानीय राष्ट्रीय
11: अन्तर्राष्ट्रिय खेलकुद
10: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचार।
13: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल वैशाख महिनाको 26 गते शनिबार ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि अंग्रेजी मिति अनुसार मे 9 तारीक सन् 2026 नेपाल सम्म 1146 आज कानून दिवस विश्व स्मृति एवं मेलमिलाप दिवस। सूर्योदय बिहान 5:19 भयो भने सूर्यास्त साँझ 6:43 हुनेछ। बिहानी शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ल गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान सर्वोच्च अदालतद्वारा सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिमा दिसारी संघीय सरकारसँग सचेत रहन प्रदेश र स्थानीय तहलाई कांग्रेस सभापति थापाको आग्रह सरकारको नीति तथा कार्यक्रम वैशाख 28 गते शुक्ला गण्डकी नगरपालिकाको 12 स्थापना दिवसमा विभिन्न व्यक्ति र संघ संस्थालाई सम्मान जिउँदै रहेका निवर्तमान जनप्रतिनिधिहरूलाई बिर्सेको भन्दै वडा नम्बर 12 निवर्तमान वडा अध्यक्ष मनराजको व्यङ्ग्य र एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपाल एकको लगातार दोस्रो जित अमेरिका 3 विकेटले पराजित।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। संसदीय चुनाव समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी आह्वान गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ 4 गते भित्र उजुरीको समय तोकेको छ। समितिका सभापति बुद्ध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिन 10 दिनको समय तोकिएको जानकारी दिनुभयो। सो अवधिभित्र प्रमाणपत्र सहित उजुरी उहाँले आह्वान गर्नुभयो। उजुरीकर्ताको नाम गोप्य राखिने समितिले जनाएको छ। संवैधानिक परिषदको बिहिबार बसेको बैठकले चौथो वरियतामा रहेका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गरेको थियो। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सुकुम्बासी र व्यवस्थित बसोबासीहरूलाई उनीहरू बसोबास गरेको ठाउँबाट विस्थापित गरी अन्यत्र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन गर्न भनेको छ। न्यायाधीश सय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले हिजो सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संघीय सरकारले गरेका गलत कामहरू प्रदेश र स्थानीय सरकारले दोहोराउन नहुने बताउनु भएको छ। ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित ग्रीन टेबल छलफल श्रृंखला अन्तर्गत सुकुम्बासी समस्या सम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारका कमजोरीहरू दोहोर्याउन नहुने स्पष्ट सन्देश दिनुभएको हो। उहाँले सुकुम्बासी तथा व्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानून भन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने बताउनुभयो। आउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै उहाँले कानूनी नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड़ दिनुभयो। कानूनले दिएको अधिकार भन्दा बाहिर गएर केही पनि गर्नुहुँदैन थापाले भन्नुभयो। सभापति थापाले दशकौंदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल परेकोबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्ने बताउनुभयो। सरकारले वैशाख 28 गते निधि कार्यक्रम ल्याउने भएको छ। अपराह 4 बजे बस्ने संघीय सरकारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यस अघि दिउँसो 2 बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाका छुट्टा छुट्टै बैठक बस्नेछ। शुक्रबार बसेको मन्त्री परिषदको बैठकले वैशाख 28 गते राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो। बैठकको तयारीका विषयमा छलफल भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले 12 स्थापना दिवस विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व र संस्थाहरूलाई सम्मान गरेको छ। नगरपालिकामा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमल सिन्हा, प्रदेशसभा सदस्य श्यामराजा महत, संविधान सभा सदस्य आशा कोइराला, नगर प्रमुख कृष्णराज पण्डित लगायतले सम्मान गर्नुभयो। स्थापना दिवसमा नगरका 100 वर्ष पूरा भएका ज्येष्ठ सदस्यहरू गणेश बहादुर राउत, इन्दु माया गुरूङ, विभा माया गुरूङ, सुभद्रा पौडेल र मधुमालती आचार्यलाई सम्मान गरिएको थियो। प्राध्यापक डाक्टर बुद्धि बहादुर थापा, प्राध्यापक डाक्टर चन्द्र बहादुर थापा, प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम, प्राध्यापक डाक्टर सुरेश पौडेल र प्राध्यापक डाक्टर निर्मला तमर कटेल सम्मानित हुनुभएको छ। कला साहित्य र वाङ्मयतर्फ शेषमणि आचार्य, राष्ट्रिय खेलाडी एथलेटिक्स इन्द्रा कुमारी मल्ल, पशुपालनतर्फ रंजित इन्टिग्रेटेड एग्रो प्रालीका संचालक शिवलाल रसाई, कृषितर्फ वाग्ले कृषि तथा पशु फार्मका संचालक सुरेन्द्र वाग्ले, उत्कृष्ट महिला स्वयंसेविका मंजू श्रेष्ठ, नगरपालिकाको उत्कृष्ट कर्मचारी विनोद कटेल सम्मानित भएका छन्। पूर्व मन्त्री तथा संविधान सभा सदस्य आशा कोइराला, निवर्तमान नगर प्रमुख किसान गुरूङ, निवर्तमान नगर प्रमुख सविता रसाईली, पूर्व गाविस अध्यक्ष महेश्वर भट्टाई, मन्त्री मित्रबन्धु शर्मा र मोहन बहादुर थापा, पूर्व गाविस उपाध्यक्षहरू रामचन्द्र उपाध्याय, चोडामणि पौडेल, दिल्ली राम अधिकारी, बलबहादुर शाही, थमन बहादुर आले, देवनारायण श्रेष्ठ, दिलकुमार श्रेष्ठ, पूर्णबहादुर गुरूङ र खिम राज अधिकारी सम्मानित भएका छन्। पूर्व प्रधान पञ्च रूलबहादुर गुरूङ, नारायण प्रसाद भट्टराई, वेदप्रकाश पोखरेल सम्मानित भएका छन्। पूर्व उप प्रधान पञ्च मीनबहादुर राणा, देवनारायण श्रेष्ठ, मिजबहादुर गुरूङ, चौबहादुर गुरूङ, नरबहादुर थापा मगर, बदमबहादुर थापा तापबोध राजशेखरेल र लाल प्रसाद गर्दौलालाई सम्मान गरिएको थियो। कक्षा बाह्रमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल पञ्चम रिदेवमा विकास शिक्षक टुका देवी पौडेल र चन्द्रबहादुर गुरूङ, तालबेसीमा विकास सुभाष चापागाई, सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूलका प्रेम कला थापा र जनार्दन दाहाललाई सम्मान गरिएको हो। कक्षा दशमा उत्कृष्ट अङ्क ल्याउने पञ्चमुनि देवमा विकास सुशान्त सिग्देल, कक्षा बाह्रमा सोही विद्यालयका भूपेन्द्र गुरूङ र स्नातकमा भानुभक्त बहुमुखी क्याम्पस कि मुना कार्कीलाई उत्कृष्ट विद्यार्थीको रूपमा सम्मान गरिएको हो। यसैगरी कक्षा दशमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल जनकल्याणमा विकास 6 जना, पञ्चमुनि देवमा विकास 3 जना, तालबेसीमा विकास 3 जना, माउन्ट अन्नपूर्ण एकाडेमीका 4 जना, लिटिल गार्डेन इंग्लिश बोर्डिङ स्कूलका 4 जना, ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूलका 5 जना र ब्राइट फ्यूचर माध्यमिक विद्यालयका 1 जना शिक्षकलाई सम्मान गरिएको हो। संस्थागत रूपमा सूर्य नेपाल प्राली, हेल्प जर्मन संस्था, रूमटू रीड, योङ लिभिङ फाउण्डेशन नेपाल र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीलाई सम्मान गरिएको हो। नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमल सिन्हा, संविधान सभा सदस्य आशा कोइराला, प्रदेश सभा सदस्य साम्राजा महत, जिल्ला समन्वय समिति संयोजक शान्ति रमण वाग्ले, नगरका सल्लाहकार रामचन्द्र उपाध्याय, पूर्व नगर प्रमुख किसान गुरूङ, पूर्व नगर उप प्रमुख सविता रसाइली, प्राध्यापक डाक्टर बुद्धिबहादुर थापा, पूर्व प्रधान पञ्च नारायण प्रसाद भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका अध्यक्ष हरिबहादुर खड्का, नेपाली कांग्रेसका नगर सभापति गोपी बहादुर गुरूङ, नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष लोकनारायण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष शरण सापकोटा लगायतले बोल्नुभएको थियो। कार्यक्रममा स्वर्गत नगर उप प्रमुख कुमबहादुर विगराजु, धन्यवाद कार्यपालिका सदस्य खिम बहादुर कुमार र संचालन सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले गर्नुभएको थियो। 2071 वैशाख 25 गतेको मन्त्री परिषदको निर्णय अनुसार साबिकका दुलेगौड़ा, खैरिन्टा र धुर्फेदी गाविसलाई समेटेर 2071 जेठ 7 गते देशका देखि कार्यालय स्थापना भए शुक्ला गण्डकी नगरपालिका संचालनमा आएको हो। साथै 2073 फागुन 22 गतेको निर्णय अनुसार थप 3 गाविस थप्रेक, राईपुर र फिरफिरे समेत गरी 2073 फागुन 30 गतेबाट वृहत शुक्ला गण्डकी नगरको रूपमा संचालनमा आएको हो। शुक्ला गण्डकी नगरपालिकाको 12 स्थापना दिवसमा निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यले भने आफूहरूलाई निम्त नगरिएको भन्दै दुखेसो गरेका छन्। वडा नम्बर 12 निवर्तमान वडा अध्यक्ष मनराज गुरूङले निधन भइसकेका जनप्रतिनिधिहरूलाई निम्तो गराउँदा जिउँदै रहेका निवर्तमान जनप्रतिनिधिहरूलाई बिर्सिनुभयो भन्दै व्यङ्ग्य गर्नुभएको छ। आफूहरूलाई बेलैमा आधिकारिक निमन्त्रणा नभएपछि निवर्तमान वडा अध्यक्ष कार्यपालिका सदस्यले शुक्ला गण्डकी 11 जरेवरमा रमाइलो वनभोज आयोजना गरी सहभागी भएका थिए। नगर उपप्रमुख कुम्बहादुर विकास राजुले छोटो समयको तयारी र पहिलो पटक दिवस मनाउने सन्दर्भमा केही कमी कमजोरीहरू हुन सक्ने बताउनुभयो। स्थापना दिवसको स्वागतका सन्दर्भमा उहाँले यस्तो बताउनु भएको हो। नगरपालिका स्रोतका अनुसार निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई बिहिबार अबेर टेलिफोन मार्फत निमन्त्रणा गरिएको थियो। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौंको लागतमा हुने हवाई उद्धार क्रम गर्दै गएको छ। पछिल्लो वर्षमा प्रदेशभित्रका अस्पतालहरूको श्रेणीसँगै आधारभूत अस्पतालमा बढ़ाइएको विशेषज्ञ सहितको सेवाका कारण उक्त संख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धि सागर अधिकारीले बताउनुभयो। गण्डकी प्रदेश सरकारले 2076 सालदेखि जोखिममा परेका गर्भवती र सुत्केरीको निशुल्क हवाई उद्धार शुरू गरे कोमा यो सुविधा त्यस वर्ष 10 जनाले लिएका थिए। त्यसै गरी 2077 2070 8, 2079 5, 2080 4, 2081 1 र 2082 यता हालसम्म 6 जनाले सुविधा लिएको उहाँले जानकारी दिनुभयो। म्याग्दीको मंगला गाउँपालिका 2 बाबियो चौरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पढ्दै कमाउँदै गर्न थालेका छन्। विद्यालयमा संचालित प्राविधिक धारतर्फको बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आमदानी पनि गरेका छन्। विद्यालयमा प्राविधिक धार कक्षा 9 देखि 12 सम्म अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो मेहनतबाट आमदानी पनि गर्ने गरेका छन्। बाली विज्ञान विषयमा पढ़ाई शुरू भएपछि विद्यार्थी कक्षा कोठामा बस्ने र करेसा बारीसम्म पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै सिजनअनुसारको कृषि उत्पादन गरी स्थानीय बाबिया चौर बजारमा बिक्रीका लागि पनि लैजाने गरेका छन्। विद्यालयले प्राविधिक धारका विद्यार्थीहरूको प्रयोगात्मक अभ्यासका लागि 5 रोपनी जग्गा भाड़ामा लिएर तरकारी लगाएको हो। लमजुङको राईना नगरपालिकाका अन्तर्गत रहेको चेपे नदी किनारमा दर्ता अनुमति विनय क्रसर उद्योग सञ्चालन गरिएको पाइएको छ। जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरूले दर्ता र अनुमति बिना नै क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको हो। राईना नगरपालिका सहचाउली स्थित चेपेघाट वरपर सञ्चालन रहेका 3 क्रसर उद्योग जिल्लामा दर्ता गर्ने निकायमा दर्ता नै नगरी अनुमति लिनुपर्ने निकायमा अनुमति नै नलिई सञ्चालन गरिरहेको पाइएको हो। सञ्चालकले संयुक्त लगानीका लागि कम्पनी रजिस्टरको कार्यालयमा कम्पनी दर्ता गरेको तर सम्बन्धित निकायमा उद्योग दर्ता नै नगरी अनुमति नै नलिई सञ्चालन गरेको पाइएको प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो। उहाँका अनुसार सञ्चालनमा रहेका प्रसर उद्योग मापदण्डभित्र पनि छैन। जिल्ला समन्वय समितिले प्रमुख पूर्णबहादुर गुरूङ नेतृत्वको जिल्ला स्तरीय अनुगमन समितिले एक रो डायमण्ड कन्स्ट्रक्सन प्रणाली, मंगला मार्ग कन्स्ट्रक्सन एण्ड क्रसर प्रणाली र चम्पावती रोडाढुङ्गा बालुवा प्रशोधन केन्द्र गरी 3 क्रसर उद्योगलाई अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगको सञ्चालकले उद्योगको स्थलमा बोलाए पनि कतिपय सञ्चालक नआएको अनुगमन समितिले जनाएको छ। गोर्खाका 2 सड़क आयोजनाको काम अल्पत्र परेको भन्दै पूर्वाधार विकास कार्यालय गोर्खाले निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै काममा चरम लापरवाही गर्ने 2 निर्माण व्यवसायहरूलाई 7 दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन अल्टिमेटम दिएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार पटक पटक म्याद थप गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि निर्माण कार्यमा कुनै प्रगति नभएपछि यस्तो कदम चालिएको जनाएको छ। गोर्खाको नारेश्वर पाडेणी चौतारा नेबिल टाकुकोट सड़क खण्ड सरुनीतिका लागि एमएस अमर र ज्ञानेश जेवीले ठेक्का पाएको थियो। बागलुङ जिल्लामा लोपोन्मुख सतीघाट उनास संरक्षण गरिएको छ। पश्चिम बागलुङको बडीकार गाउँपालिकाको सिसाखानी र गल्को नगरपालिकाको पाण्डाखानी र रिगामा झण्डै 300 वर्ष पुरानो सतीघाट उनास प्रचलनमा छ। बागलुङमा घाट उनासको लिखित दस्तावेज नभए पनि अन्यत्रबाट साबिकको सिसाखानी गाविसको सिसाखानी र पाण्डव खानी गाविसको तामाखानीमा काम गर्न आएका कामदारले बडीघाट र गलकोटमा सतीघाट उनास प्रचलन ल्याएको स्थानीय अगुवा बताउनुहुन्छ। घाटो गुरू कुल बहादुर भुजेलका अनुसार सतीघाट उनासको इतिहास खोज्दै जाँदा अहिले 5 पुस्तासम्म मात्रै जानकारी पाउन सकिन्छ। विक्रम सम्वत 1978 यताको पुस्ताले घाट उनासेको जानकारी छ। त्यसअघिको कुनै पनि जानकारी छैन। घाटो गुरू भुजेलले भन्नुभयो, बडीघाट गाउँपालिका 4 जलजलाको झुले डाँडाबाट सिसा खाने नाच्न थालिएको सतीघाटु अहिले जलजलाको झुले डाँडामा भने लोप भइसकेको भुजेलले बताउनुभयो। नेपाली सेनाको 2 हाई अल्टिच्युड सर्च एण्ड रेस्क्यू अभ्यास समस्ताङमा शुरू भएको छ। घरपुजाङ गाउँपालिका जोमसुङ स्थित नेपाली सेनाको इन्द्रबक्सगढ़को आयोजनामा खोज तथा रेस्क्यू अभ्यास शुरू गरिएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्याधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्सगढ़ले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी ईदल गुल्माबाट 4 टोली सहित इन्द्रबक्सगढ र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिब 55 भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्सगढले जनाएको छ। नेपालको एकमात्र शिखर आरक्षित क्षेत्र ढोरपाट नपहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरेको हो। नाउरू र झरालको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा 3 समूहले 6 शिकार ब्लकमा राखेर फर्किएको बताउनुभयो। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्ने। प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ। ओडारमा बास बसेर कष्टकर हिउँछी टोलेर प्राविधिक टोली क्यामेरा धारण गरेर फर्किएको सुविधिको भनाइ छ। हिउँछी तुवा गणनामा 15 कर्मचारी र तथा प्राविधिक खटिएका थिए। नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पदमार्ग बनाउने योजना अलियनमा परेको छ। आरक्षले अस्वीकृति नदिँदा ढोरपाटन बुकिट पाटन फागुने हुँदै सुर्तीबाङ जोड्ने पदमार्ग निर्माण गर्ने योजना अन्यलमा परेको हो। ढोरपाटन गोपल्लो क्षेत्रमा पदमार्ग बनाउन स्वीकृति मागे पनि आरक्ष कार्यालयले वनलाई देखाएपछि योजना सम्झौता हुन सकेको छैन। योजना सम्झौता नहुँदा पदमार्गका लागि विनियोजित 15 लाख रूपियाँ बजेट फ्रिज हुने अवस्था आएको एकीकृत सेवा कार्यालयका शाखा अधिकृत नारायण रिजालले बताउनुभयो। उपत्यकामा रमाउने पर्यटक पछिल्लो समय पैदल यात्रा र घुँडाचढी मार्फत ढोरपाटन गोपल्लो क्षेत्रमा पुग्न थालेपछि कार्यालयले पदमार्ग बनाउने योजना बनाएको थियो। वर्षायाममा ढोरपाटन बुकीपाटन फागुने हुँदै सुर्तीबाङ जोड्ने लेकारी गोरेटो बाटो हिलामे हुँदा यात्रा जोखिमपूर्ण रहेको पर्यटकबाट गुनासो आएपछि गृह सेवा कार्यालयले सिडी मार्ग बनाउन चाहेको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदैछ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141111178, 98560077178।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, जनज्योति माध्यमिक विद्यालय बिमा 6 तनहुँको बाल क्लबका अध्यक्ष, विद्यालय क्याप्टेन र सहायक क्याप्टेन पदको मतदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। वैशाख 21 गते सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मतदान कार्यक्रम सम्पन्न भएको हो। बाल क्लबको अध्यक्षमा मार्कर चिन्हमा दीक्षा रामिछाने, दर्शक चिन्हमा बिन्दिया र सायरी किताब चिन्हमा क्याटिना श्रेष्ठको उम्मेद्वारी रहेको थियो। यसै गरी विद्यालय क्याप्टेनमा क्यालेण्डर चिन्हमा रेणु र अछामी, बस चिन्हमा सपना श्रेष्ठ, कम्पेयर चिन्हमा प्रतिष्ठा रतनको उम्मेद्वारी रहेको थियो। त्यस्तै गरी विद्यालयको सह क्याप्टेनमा बेल्ट चिन्हमा कुञ्जल श्रेष्ठ र ताई चिन्हमा सुसान विकको उम्मेद्वारी परेको थियो। सामाजिक विषयको पाठ्यक्रममा समावेश सिकाए उपलब्धिलाई सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालन गरिएको निर्वाचन कार्यक्रममा विद्यार्थीको सक्रिय उपस्थिति रहेको थियो। रेडक्रसको अध्यक्षमा सगुन महारासनी र बाल क्लबको उपाध्यक्षमा अनुष्का तिमल सिन्हा निर्विरोध निर्वाचित भएका थिए। कक्षा 6-10 जम्मा 287 विद्यार्थीले मतदान गरेका थिए। नेपालको निर्वाचन प्रक्रियामा सम्पूर्ण चरण पूरा गरी मतदान कार्य सम्पन्न भएको हो। यस प्रक्रियाबाट विद्यार्थीहरूले व्यावसायिक व्यावहारिक सिकाइ प्राप्त गरेका छन्। कार्यक्रममा विद्यालयका छात्राहरूले मात्र उम्मेद्वारी दिएका थिए। मतदान अधिकृतदेखि पर्यवेक्षक, मतदान कर्मचारीको भूमिकामा समेत विद्यार्थीहरू नै सक्रिय रूपमा रहेका थिए। निर्वाचन प्रहरीको रूपमा विद्यालयका सञ्चालित स्काउटका विद्यार्थीहरूले भूमिका निर्वाह गरेका थिए। मतदान प्रक्रियाबाट बाल क्लबको अध्यक्ष पदमा सबैभन्दा बढी 104 मत ल्याएर क्याटिना श्रेष्ठ विजय हुनुभएको छ। त्यसै गरी बिन्दु र साईले 88 मत ल्याएर उपविजेता बन्नुभएको छ। त्यसै गरी दीक्षा लामिछानेलाई 77 मत प्राप्त भएको छ। खेल समाचार एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालले ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल एका महेन यादवले 72 रन बनाए। अमेरिकाका मिलिन्द कुमारले 2 विकेट लिए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। नेपालका स्मित पटेलले शतक बनाए। पटेल 108 बलमा 116 रन जोडेर आउट भए। नेपाल एका पवन सर्फले 2 तथा विपिन खत्री साहब अलम बसिर अहमद शेर मल्ल र सीत खान र नारायण जोशीले 1-1 विकेट लिए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेल हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल नेपालका आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास